तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
1: यस ट्यान्टेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 25 गते शुक्रबार, सन् 2026 मे 8 तारिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: कैरन शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिश, वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
0: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
1: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
2: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
0: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बंगालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
1: र आईपीएल क्रिकेटमा लखनऊले बेंगलुरूलाई हरायो।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
6: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफल।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्ने
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक दिग बजार बर्दिया
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।

कार्यक्रम ज्योतिष दर्पणको प्रत्यक्षमा रहेर तपाईँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी तपाईँको साथमा आज पनि उपस्थित छु। पञ्चाङ्ग, ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फलित ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी भने दिने प्रयास गरिरहन्छु। कार्यक्रमको शुरूआती चरणमा छु। दुईटा नम्बरमा फोन गर्न सक्नुहुन्छ, 98453 97658 र 98142-73601 सीधा रूपमा सम्पर्कमा भने तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौ। कार्यक्रमको शुरूआती चरणमा तपाईँलाई स्वागत गर्दै दुईटा नम्बर भन्छु, 98453 97658 र 98142-73601 तपाईँ सीधा सम्पर्कमा आउन सक्नुहुनेछ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने तपाईँ दिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष दर्पणको शुरूआती चरणमा हुनुहुन्छ। कार्यक्रमलाई ढिलोनी गरिकन अगाडि बढाउँछु। पञ्चाङ्ग र ग्रह गोचरबाट आज मिति 2083 साल वैशाख 25 गते शुक्रबार, तदनुसार ईस्वी सन् 2026 मे 8 तारीक नेपाल सम्मत 1146 रहेको छ। वछलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण वसन्त ऋतु शुद्ध ज्येष्ठ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा षष्ठी रहेको छ। 8:40 बिहानको 8:50 तदुपरान्त भने सप्तमी तिथि प्रारम्भ रहनेछ। उत्तर छाडा नक्षत्र 31:59 दिनको 6:09 सुदृढ युग रहेको छ। 45:52 भद्राकर्ण 40:11 आज आनन्द युगमा आनन्द युग रहेको छ। आजको दिन मानको समय 33:18 बिहान सूर्योदय 5:22 जाँदा भयो। साँझ सूर्यास्त 6:41 जाँदा रहनेछ। आज रेडक्रस दिवस रहेको छ। आजको यो जानकारी सहित अब कार्यक्रममा तपाईँका दिनहरू कसरी व्यतीत हुन्छन् र तपाईँका ग्रहले कसरी अगाडि बढ़ाइरहन्छ आजको चाल चलन भन्ने कुरामा ग्रह गोचर प्रस्तुत गर्छौं। ग्रह गोचरमा यतिखेर सूर्य मेष राशिमा रहेका छन्, चन्द्रमा मकर राशिमा रहेका छन् भने मंगल ग्रह यतिखेर मीन राशिमा रहेका छन् र बुध मेष राशिमा छन्, बृहस्पति मिथुन राशिमा रहेका छन् र यतिखेर शुक्र वृष राशिमा रहेका छन्, शनि ग्रह मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब भने कार्यक्रममा रहेर प्रस्तुत गर्छु। तपाईँका दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका ग्रहहरू कसरी व्यतीत हुन्छन्, तपाईँको राशिफल हामी नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट यतिखेर एकै साथमा यो राशिफल र कार्यक्रमलाई प्रसारण गरिरहेका छौं। प्रसारण गर्ने क्रममा हिमाली जिल्लाहरू डोल्पा जिल्लामा दुनाईमा हाम्रो रेडियो डोल्पाबाट तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने अर्को हिमाली जिल्ला हुम्लाबाट पनि हामीलाई यो हुम्लाको सिनकोटबाट पनि रेडियो मान सरोवरबाट कार्यक्रम सुनिरहनु भएको छ। नेपालमा अन्य रेडियो स्टेशनहरूबाट हामी एकै साथमा बजिरहेका छौं। यतिखेर तपाईँले हामीलाई प्रत्यक्ष रूपमा फोन गर्दा दुईटा नम्बर तपाईँको लागि उपलब्ध गराएका छौं, 98453 97658 अर्को नम्बर छ 98142-73601 यो दुईटा नम्बरमा फोन पनि गर्न सक्नुहुनेछ। म तपाईँको फोनको प्रतीक्षामा रहनेछु। यतिखेर भने कार्यक्रममा प्रस्तुत छ राशिफल, राशिफल पछि तपाईँलाई फोनमा सम्बोधन गर्नेछु। यतिखेर पालो तपाईँको राशिफलको। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि

0: काममा सफलता मिल्नेछ, कर्म राम्रो छ, सोचेका कामहरू सफलता हुने खालका योगहरू पनि देखिएका छन् भने मान सम्मानमा पनि वृद्धि रहनेछ। वृष राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देखियो। लामो दूरीको यात्राहरूमा सहज हुनेछ भने मन परेका व्यक्तिहरूसँग भेटघाट पनि राम्रो छ, कर्म बलवान छ, धर्म कर्ममा पनि रुचि वृद्धि रहने योग देखिन्छ। मिथुन राशि हुनेको लागि आजको दिनमा सामान्यतया अलिकति केही चोटपटको भय हुन सक्छ, तर लग्नमा बृहस्पति भएकाले पढ़ाईमा स्वादिष्ट मिष्टान्न भोजनमा असाध्य राम्रो उन्नति रहनेछ। साथीभाइसँग पनि रमाइलो ठाउँको भ्रमण घुमफिर परिभ्रमणको योग सम्भावना राम्रो छ। प्रेममा सफलता मिल्नेछ, जागिरमा पद उन्नति पनि हुन सक्छ, यात्रा सुखद बन्दै आजको दिन खर्चिलो पनि बन्नेछ। मान सम्मानमा वृद्धि हुन्छ, स्वास्थ्यमा सामान्य समस्या भए पनि आज तपाईँको प्रशंसा प्रेममा अधुरो हुनेछ भने पठन पाठनमा शुभ रहेको छ, घरमा अचानक अतिथिहरूको आगमन रहनेछ। सफलतायुक्त दिनहरू देखिएका छन्, मान सम्मानमा वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामबाट सफलता राशिमा संकेत देख्न सकिन्छ। गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहनेका साथसाथमा इष्टमित्रहरूबाट पनि साथ र सहयोग प्राप्त रहनेछ, मान सम्मानमा वृद्धि हुन्छ, आटेका ताकेका काममा सफलता मिल्ने योगहरू राशिमा संकेत तुलालाई देख्न सकिन्छ। अलिकति आफ्नो गोपनीय कुराहरूलाई बाहिर नल्याउँदा राम्रो हुन्छ, तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि रहनेछन्। दाजुभाइले सल्लाह दिए पनि आफ्नो मन भने उन्मत्त रहनेछ, काममा स्थिर नहुने, जाँगर मरेर जाने अथवा एकदम आलस्यहरू रहने युग राशि वृश्चिक राशिलाई संकेत छ। पशु चौपायबाट मनज्ञ धनार्जन गर्न सकिन्छ, शेयर बजारमा पनि लाभ लिन सकिन्छ, लामो दूरको यात्राहरूमा पनि सहज हुनेछ, मन परेका व्यक्तिसँग भेटघाट छ। मकर राशि हुनेको लागि आजको दिनमा आजको दिन तपाईँको लागि असाध्य राम्रो, लग्नमा चन्द्रमा हुनु अनि तपाईँ ऐश्वर्यवान रहनु अलिकति चिसोको समस्याले भने सताउन सक्छ, मनमा कुरा भने धेरै खेल्दैछ आज, कसै कसैलाई चाहिँ अलिकति स्वास्थ्यमा पनि समस्या हुन सक्छ, अन्यथा काम गर्नमा एउटा जोस जाँगर एउटा उमङ्ग राम्रो छ हुनेछ भने प्रेम प्रेमीको बीचमा पनि सम्बन्ध सुधार हुने योगहरू लक्षण राम्रो देखिन्छ। कुम्भ राशिको लागि यतिखेर बाह्रौं चन्द्रमा छन्, अनावश्यक खर्चमा वृद्धि रहन्छ, काम असाध्य बिग्रने योग छ, आफन्तहरूसँग टाढिनुपर्छ, झै झगडा झुटो आरोपको सामना गर्नुपर्छ, मनमा भगवानको मन्त्र जप गर्नु तपाईँले आजको दिन सुखद बनाउन सक्ने लक्षण हुन सक्ने योग छ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि चाहिँ अलिकति काममा अधुरोपनहरू रहन सक्छ, तपाईँले सोचेका कामहरूबाट अलिकति केही टाढा रहनुपर्ने जस्ता कामहरूले तपाईँलाई सताइरहने योग छ, घरमा अतिथिहरूको आगमन खर्चिलो दिन त बन्न सक्छ तर मन भने असत्य हर्षित रहने योग आजको राशिबाट। ग्रहहरूमा संकेत अन्तिम राशि मीन राशिलाई संकेत देखिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने

0: अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
0: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हामी हरेक दिन कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर तपाईसँगका विशेष कुराकानी गर्ने प्रयासमा लागिरहेका छौं। हामीसँग यतिखेर दुईटा नम्बरको ध्वनि तरंगबाट तपाईँ जोडिन सक्नुहुन्छ, 98453 97658 र 98142 73601 तपाई सीधा सम्पर्कमा भने आउन सक्नुहुनेछ र हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। 98453 97658 र 98142 73601 सीधा सम्पर्कमा तपाईँ रहेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र हामीसँग भएका विभिन्न ज्योतिष सम्बन्धीका जिज्ञासाहरू लिन सक्नुहुन्छ। हामी ब्राह्मण गुरू शास्त्र पढेका र जानेका व्यक्तिले गाउँघरमा कसरी कुन संस्कारले अगाडि बढ़ाउने अलिकति भए पनि शास्त्र पढ्दै राम्रो हुन्थ्यो। मैले धेरैचोटि भन्ने गरेका छु, कुनै पनि बहानामा तपाईँ अब एक्लै तपाईँले गरेको कर्म तपाईँ सामु मात्र रहँदैन, तपाईँले गरेका कर्महरू छरपष्ट भएर अनलाइनको माध्यमद्वारा दुनियाँले देखेका हुन्छन् र तपाईँले गरेका कर्महरू आजभोलि यति धेरै बाछा भए हाम्रा भक्तहरू सबैलाई सोधेर गर्न थाले, त्यस कारणले गर्दा तपाईँ चुक्न हुँदैन। मैले हिजो एउटा कुरा सुने, अब यो सबै कुरा भन्न तपाईँले भने मिल्दैन, महिनावारी भएको दुई दिनमा सप्ताहमा घुलमिल हुन पाए, जग्गे छुन पाए, टपरी गाँठन पाए, यो एकदम गलत कार्य गर्नुभयो, हुँदैन, हरियो पात छुइन्छ। ठ्याक्कै भन्ने मैले, हरियो पात के हुन्छ? छुइन्छ। महिनावारी भएको मान्छेले हरियो पातको टपरी गाँसेर पूजामा चलायो भने त्यहाँ देउता हुँदैनन्, राधेला, एउटा काम। अर्को काम, महिनावारी भएको तीन दिनमा छोरालाई भिक्षा दिन हुँदैन, थियो दिनुभयो पाप लाग्यो बर्बादै भयो दुःख भयो, त्यो घरमा सत्यनाशै हुन्छ। मैले सुने, सुनदान गरेर कता कता के हो, हुँदैन हजुर, प्रतिष्ठा दिएर तपाईँलाई हुने बाँदै संसार भइहाल्थ्यो नि, त्यो सुनदान कसरी दिन रहेछ भनेर मैले हिजो एकदम छिटो त्यसलाई निराकरण गर्नको लागि मैले चाहिँ ऊ गरेँ, होइन त्यस्तो खण्डमा चाहिँ कहिलेकाहीँ झुक्किएर अथवा चाहिँ पूजामा बस्दा बस्दै महिनावारी भयो उत्ति हेऱ्यो भने त्यसलाई तुरन्तै त्यो यज्ञ शान्तिको लागि अथवा सुवर्ण प्रतिमाहरू चाहिँ दिएर अथवा त्यसको दान गरेर त्यो यज्ञलाई पवित्र पारे काम हुन्छ, तर महिला पवित्र हुँदैन है, फेरि महिनावारी भएपछि सायद भागिहाल्ने। झुकिएर त्यहाँको एउटा शरीर त शुद्ध भयो चोखो भयो, तर झुकिएर त्यहाँ महिनावारी भएको बेला रगत एक बुद एक थोप मात्रै पनि त्यो भूमिमा परो त्यो एरियामा भने त्यो पुरै घरै अशुद्ध हुन्छ, राधे राधे, पाप लाग्छ है। गुरुबारहरू सुनको लोभमा मान्छेलाई चोख्याउने काम नगर्नुहोला, अनि यसो यस्तो गर्दाखेरि विकृति बढी हुन्छ, सावधानी अपनाउनुहोला। त्यहाँ अप्ठ्यारो परेछ मैले थाहा पाएँ, थाहा पाउन त आमाले छोरालाई भिक्षा दिन नपाएपछि यो कर्म गरियो, तर महिनावारी भएको त्यसो भएको हुँदा तपाईँ हामीले एकदमै धेरै ध्यान दिनुपर्ने कुरा, हामीले कहिल्यै पनि भुल्न नहुने कुरा के त भन्दा, धर्म संस्कार र संस्कृति भुल्न हुँदैन। यस वखतमा तपाईँहरूलाई धेरै कुराको मैले तपाईँहरूलाई जानकारी गराएँ, अब हामी सिधै तपाईँसँग फोनमा कुराकानी गर्नेछौं र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहन्छौं। कोही जिज्ञासु यतिखेर लाइनमा आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? गायत्रीजी, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? रेडियो मितेरीबाट सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ त्यतिखेर तपाईँ?
1: हजुर, मेरो बारेमा
0: साल महिना गते समय भन्नु त?
1: हजुर, 2035 साल पुष महिनाको 18 गते मंगलबार। बेलुकी सात बजे
0: बेलुकी सात बजे कुन जिल्लामा
1: ताप्लेजुङ जिल्लामा
0: ताप्लेजुङमा जन्मिनु भयो हिमाली जिल्ला होइन आहा कति राम्रो ठाउँ छ है ताप्लेजुङ
1: राम्रै छ गुरु
0: अहिले घर चाहिँ त्यहाँ हो
1: घर चाहिँ यहाँ
0: माइती कहाँ हुनुहुन्छ अहिले
1: माइती ताप्लेजुङमै हुनुहुन्छ
0: कति वर्ष भयो ताप्लेजुङ नगएको
1: हजुर
0: कति वर्ष भयो ताप्लेजुङ नजानु भएको
1: हजुर धेरै भयो नि 25 वर्ष जति भइसक्यो
0: माइत नगएको 25 वर्ष भयो
1: होइन बिहे गरेर आएको चाहिँ माइत नगएको 2-3 सालसम्म
0: जानुपर्छ नि हरेक साल जानु पर्दैन माइत महिलालाई महिलाहरूलाई फेरि माइत भने चाहिँ संसारै छोड्न मन लाग्छ होइन माइतको प्रशंसा जस्तो धेरै प्यारो केही हुँदैन है छोरी मान्छेलाई नराम्रो मान्छेलाई अँ उहाँ त मेरो दाजु अँ कति राम्रो होइसिन्छ भन्ने होइन नराम्रो भए पनि राम्रो देखिन्छ क्या माइतको आमा चाहिँ जतिसुकै दुष्ट हुनु भए पनि सासू भन्दा राम्रो देखिन्छ होइन ल ठिक छ भाग गुरु भने मैले इतिहास पढाएको छु नि त मैले त 2035 साल पुष महिनाको 18 गते 7 बजे बेलुका तपाईँ जन्मिनु भयो तपाईँको नाम गोमा नाम आयो कुम्भ राशि हुन्छ नाम चाहिँ के छ
1: नाम त सावित्रा छ गुरु
0: गोसा दोस्रो पाउमा राख्नु भएको छ मैले पहिलो पाउमा नाम राखेँ तपाईँको गुरुबारे दोस्रो पाउमा नाम राख्नु भएको छ अलिकति मिलेन एकचोटि भिरबाट लड्या कि झन्नै झन्नै हस्पिटलमा त्यस्तो भएको
1: हस्पिटलमा त्यस्तो भएको होइन गुरु म
0: कहाँ त ए हजुर बोल्दैन न
1: हजुर मेरो हात चाहिँ भाँचेको नि
0: कहाँबाट लड्या त त्यही भएर कि भिरबाट लड्नु पर्यो
1: खात्रेबाट
0: चन्द्रमा 8 रहेछ कहिले कहाँ कहिले कहाँ वाक्दिक लाग्छ है यो घर परिवारदेखि बैरागी बैरागी बनाउँछ कहिले कहाँ
1: होइन
0: खुट्टा दुख्छ होइन दाहिनेपट्टिको कान ट्वा गरेर बच्छ होइन फेरि म भनिरहेको छु त्यहाँ बिग्रिएको छ क्या मैले तपाईँ कहाँ कहाँ बिग्रिया छ खोज्दैछु क्या बिग्रिएको बिग्रिएको हेरिरहेको छु मैले राम्रो त हजुरलाई थाहा छँदैछ नि अनि श्रीमान अलिक कम बोल्नुहुन्छ होइन आजभोलिमा त छोडिदिने जस्तो लाग्छ अरे होइन वाकदेखि लगाएर कुरा ठ्याक्कै मिल्दैन त्यही त कुरा पनि मिल्दैन ठ्याक्कै
1: कुरा त अब
0: खै अहिले त मिल्छ गुरु पहिला चाहिँ मिल्दैन थियो होइन तपाईँ कति वर्ष हुनुभयो अहिले 48 वर्ष
1: होला नि गुरु 35 सालको मान्छे
0: अब तपाईँलाई त अहिले ग्रहमा केतु भन्ने ग्रह चलिरहेको छ 52 वर्षमा शनि रहेछ अपरेसन पनि भयो बिचमा
1: अपरेसन त भएको छैन गुरु
0: दाहिने आँखामा के भएको त
1: हजुर
0: दाहिने आँखामा के भएको
1: दाहिने
0: आँखामा
1: त केही भएको
0: छैन पोल्ने बिजाउने एकदम दुखिया जस्तो पनि भएन
1: छैन गुरु आँखा त अलिक कम देख्छु
0: कम देख्नु पनि हो एकचोटि जानु होला तपाईँको दाहिने आँखामा ठुलो समस्या छ पूर्णिमाको व्रत बहनु 8 चन्द्रमा छ श्रीमान श्रीमतीमा अलिकति कुरो टङटुङ मिल्दैन तर तपाईँ भाग्यमानी फेरि ल सबै कुरो तपाईँको नराम्रो भने अब म राम्रो कुराको भन्छु ल लग्नमा बृहस्पति छ तपाईँ त्यो घरमा आएपछि त्यो घरमा सुन फल्यो है तपाईँ जहाँ जानुहुन्छ तपाईँलाई कसैले पनि गाली गलौज गर्ने छाडात गर्न सक्दैन राम्रो मान्छे तपाईँ इमान्दारी मान्छे हो एउटा सन्तानमा अलिकति गडबडी भएर कतै भाकल गरेर भाकल अधुरो भएर सन्तानमा केही खोटो भएको
1: छैन गुरु मेरो
0: केही न केही त होला
1: छैन गुरु नानीको चाहिँ यो कम बोली आएर अनि भाकल गरेपछि चाहिँ अनि ठिक भयो
0: फेरि अनि खोटो भएर भाकल गरेर पुरा भयो नि त मैले त्यही त भने त केही न केही खोटो भएर कतै भाकल गरेर खोटोटी भयो होइन
1: तिन वर्षसम्म बोली आएन र अनि गरेपछि आयो गुरु
0: आयो आयो ल कहाँ गर्नुभयो पाथिभरा माता
1: पाथी
0: ल ल पाथिभरा माता त एकदम शक्तिशाली हुनुहुन्छ हामीलाई कहिले पनि बोलाउनु भएको छ नि कहिले बोलाउनु हुने हो है ल ठिक छ समग्रमा राम्रो छ अब फेरि हजुरकै माइती जिल्लाको देवी पर्नुभयो झन् तपाईँलाई प्यार लाग्छ नि होइन हामीलाई पनि प्यारो लाग्छ ठिक छ अहिले शनिको शान्ति गर्नु चन्द्रग्रहण युगको शान्ति गर्नु पूर्णिमाको व्रत गर्नु समग्रमा चिनाहरू ठिक छन् अलिकति ग्रहहरू शान्तिहरू गरिसकेपछि धेरै कुरामा ठिक हुन्छन् है
1: अनि उता माइततिरको पनि हेरिदिनु न गुरु
0: हेर त कति प्यारो भएको माइतमा माइतको त फेरि तपाईँको माइतमा तपाईँ जन्मेको घर आज छै छैन तपाईँ जन्मेको घर छै छैन जन्मेको घरको दक्षिणपट्टि अलिकति भिरालो भिरालो जग्गा रहेछ त्यो घरमा एकजनाले अन्तर्जातीय बिहे गर्नुभयो अथवा बिहे बिग्रिएको छ कसको छ ल के भएर बिग्रियो त्यो घरमा वास्तु दोष छ अलिकति त्यो घरमा वैवाहिक जीवनमा दोष लाग्ने घर छ सबै कुरा तपाईँको दाजुको हेर्नुपर्छ दिउँसो सम्पर्कमा रहनु होला तपाईँको लागि अहिले छुट्टिन्छु राधे श्याम
1: हुन्छ गुरु राधे राधे
0: कार्यक्रममा हुनुहुन्थ्यो पाँच थरबाट रमाइलो कुराकानी पनि गर्यौं हामी तपाईँसँग रमाइलो कुराकानी गर्दा गर्दै तपाईँको चिना पनि हेर्छौं भएका नभएका सबै कुराहरूलाई तपाईँलाई जानकारी गराउँछौ यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ पूजाजी आरामै हुनुहुन्छ कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अर्को हाँसीमा यतिखेर सिद्धगङ्गा एफएमबाट सुन्दै हुनुहुन्छ अहिले कार्यक्रममा आउनु भएको थियो कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ आफ्नै बारेमा हेर्ने हो तपाईँलाई साल महिना गते समय सबै थाहा छ त भनिदिनु त
1: 2068 साल जेठ महिनाको 27 गते
0: जेठ महिनाको 27 गते
1: बिहान 11:29 जाँदा रूपन्देही जिल्लामा
0: रूपन्देही जिल्लामा अनि बार पनि भन्दै कति राम्रो हुन्थ्यो हेर्नु त पूजाजी
1: शुक्रबारको
0: दिन जन्म तपाईँ जन्मिनु रूपन्देही जिल्लामा हो राशिको नाम पुष्पा कि पूजा
1: पूजा
0: पूजा पुष्पा राम्रो नाम छ ठिक छ कन्या राशि हुन्छ है कति रिसाउने बानी छ क्या नरिसाइदिनु न यति राम्रो मान्छे हुनुहुन्छ लामो लामो खालको नाक रहेछ होइन आँखा ठिक ठिकै छन् दाँत चाहिँ बिग्रिया रहेछ है के भएको छ किरा लागेको छ कि बिचमा ग्यापहरू छ छिद्रा बर्बाद भयो रिस धेरै उठ्दो रहेछ रिस उठेर यस्तो भएको हो नरिसाउनु है आजदेखि पढाइमा राम्रै हुन्छ टेक्निकल लाइन पढ्नु इन्जिनियर लाइन पढ्नु राम्रो हुन्छ तर अहिले राहु ग्रह लागेछ नि राहु ग्रहले बिगार्यो नि अब राहु ग्रह 34 वर्षसम्म त छ राम राम यो त 11 वर्षदेखि पढाइमा अलिकति मन कम भएको छ हो राहुको शान्ति गर्नु राहु कवच तपाईँले धारण गराउनु किनकि 34 वर्षसम्म चल्छ पढाइमा असाध्य बिगार्छ र राहुले आजभोलि तपाईँको मम्मी क्या आमा माताजी अलिकति बिरामी हुनुहुन्छ हौ आजभोलि नसा दुख्ने छालाहरू बिग्रिने तपाईँको आमाको के भएको छ मम्मीको आमालाई स्वास्थ्यमा समस्या आउँछ ख्याल गर्नुहोला अनि आमा र बुवाको कुरा ठ्याक्कै मिल्दैन आमा अलिक एकवरी हुनुहुन्छ है बुवा भन्दा पत्तर पत्तर पत्तर पत्तर बोल्नुहुन्छ मम्मी होइन आमालाई यो कार्यक्रम मम्मीले सुन्नु भएको छ कि छैन केलाई घाँस काट्ने भैँसीलाई कि गाईलाई कि बाख्रालाई गाई छ कि छैन गाई पाल्नु पर्दैन नाम गोरु होइन सानो बाछी भए पनि पाल्नुपर्छ क्या गहुँ खानुपर्छ त्यही गाईको गोबरले यसो लिप्नुपर्छ कहिले काहीँ पूजापाठ गर्दा चाहिन्छ गाई पालो भने सेवा हुन्छ जसले घरमा गाई पालो त्यसको घरमा पैसा आउँछ बढी है अहिले राहु चल्या छ राहुको शान्ति गर्नु आइतबार व्रत बस्नु सूर्य ग्रहण योग छ पढाइमा मन असत्य कमजोरी भयो राहुको शान्ति गर्ने पूजापाठ गर्ने अरू कुरामा ठिक छ नरिसाउनु होला आजदेखि रिसाउने पानी असत्य डेन्जर
1: हजुर राहुको शान्ति गरेको
0: कहिले गरे
1: हजुरले नै गरिदिनु भएको
0: ए हामीले गरिसक्यो हो राहुको शान्ति गरे भए ठिकै छ, आत्तिनु पर्दैन है। राहुको राहुको तपाईँले कवचहरू लाउनु भएको छ कि छैन? लाउनु भएको छ। लाएपछि केही कुरामा सुधार भएको छ कि छैन? सुधार भएन, पहिले भन्दा केही पनि भएन राम्रो राम्रो। ल मलाई एकचोटि तपाईँले दिउँसो फोन गर्नु, यसको बारेमा अझ धेरै चर्चा गर्नु। तपाईँलाई कवच लाएर राहुको शान्ति गरेर पनि ठिक भएन भने तपाईँको अरू कुरा हेर्नुपर्छ है। अब अहिले पहिले पढ्ने बेला छ, पढाइमा कमजोरी भएको छ, राहुको शान्ति गर्नु भने मैले है पहिले गर्नु भएको छ, भएन भने फेरि पनि गर्नुपर्ने हुन्छ। तपाईँलाई मैले आइतबार व्रत बस्नु भनेको थिएँ पहिले पनि, मैले पहिले हेरे भए
1: हो आइतबार
0: खानुहुन्छ कि खानुहुन्न? त्यसो राम्रै हुन्छ। कति महिना भयो हामीले शान्ति गरे?
1: तीन चार महिना भयो।
0: अब त केही न केही त सुधार हुनुपर्ने हो, पढाइमा अलिकति पहिले भन्दा मन लाग्नु पर्ने, पढौँ पढौँ जस्तो लाग्नु पर्ने होइन। भएन भने एकचोटि दिउँसो फेरि सम्पर्क गर्नु, गुरुदेव हजुरले शान्ति गर्नुभएको भएन नि भन्नु न एकचोटि दिउँसो है, फोन गर्नु होला नम्बरमा है त।
1: अहिले
0: सुतिन्छ राधे राधे।
1: दाउमामसम्मको सम्बन्ध कस्तो हुन्छ?
0: ठिकै हुन्छ, आत्तिनु पर्दैन है।
1: दाजुभाइसँगको
0: राम्रै हुन्छ।
1: घरको
0: वास्तुको लागि ठिकै हुन्छ, अलिकति पूर्वतिर अलिकति दोषहरू देखाउँछ, घाउ दाउने पनि अरू कुरामा राम्रो छ है।
1: शुभ रङ शुभ दिशा,
0: एक अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ।
1: राधे
0: राधे राधे राधे। हामीसँग हुनुहुन्थ्यो पूजाजी, आफ्नो जिज्ञासा राख्नुभयो, ग्रह शान्ति गर्नु भएर रहेछ हामीसँगै, तर ठिक भएन रे, कवच पनि लाउनु भएछ ठिक भएन रे, किन भएन यसको लागि हामी फेरि पनि चर्चा गर्छु। सबैलाई तपाईँको समयहरूलाई कहिलेकाहीँ समयहरू नमिलेर समयहरू परिवर्तन भएको कारणले पनि हुनसक्छ, र कहिलेकाहीँ तपाईँहरूले ग्रह शान्तिको पछि तपाईँले के अनुभव गर्नुपर्छ भने, ग्रह शान्तिले मान्छेलाई ग्रहलाई पोजिटिभ पार्ने, पढौँ पढौँ लाग्नु नै ग्रह शान्ति हो। संसार त ग्रहले हुँदैन, पढौँ पढौँ लाग्नु, पढेको कुराहरू नबिर्सिनु होइन, पढेको कुराहरूको राम्रोसँग याद गर्नु ग्रह शान्ति भएपछि ती लक्षणहरू आउनुपर्छ। भएन भने त्यसलाई फेरि केही उपाय अरू उपायहरू पनि गर्नुपर्ने हुन्छ। तपाईँहरू यस्तो कामहरू बनेको छैन, बिग्रिएको छ भने सम्पर्क पनि गर्न सक्नुहुन्छ, दिउँसो पनि फोन गर्न सक्नुहुन्छ यिनै नम्बरमा 98453 97 658 र 98142 73 601 सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुनेछ। अहिलेलाई कार्यक्रममा छोटो विश्राम दिन्छु, विश्रामपछि उपस्थित हुन्छु, सँगै रहनुहोला।

Zombies are fun. Zombies.

0: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
1: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
0: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको धेरैभन्दा धेरै कुराहरूको तपाईँलाई हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईँसँग भएका हामी लामो समयदेखि नेपालभरबाट यतिखेर कार्यक्रम सञ्चालन गरिरहेका छौं र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। हामी 9853597658 यतिखेर तपाईसँग दोहोरो कुराकानी गर्दै तपाईसँग भएका विभिन्न धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। जय श्री कृष्ण, राधे राधे। कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता? शङ्खुवा सभाबाट को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवा सभाबाट को बोल्दै हुनुहुन्छ यतिखेर? नर्मदाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर? दाईको साल महिना गते समय भन्नु त? 2054 साल
1: माघ महिना 16 गतेको राति, 17 गतेको बिहान, बिहिबारको राति, शुक्रबारको बिहान 12:55
0: कुन जिल्लामा भयो जन्म?
1: शङ्खुवा सभा जिल्लामा।
0: शङ्खुवा सभा जिल्लामा भयो। कहाँनिर पर्छ तपाईँको घर चाहिँ? राशिको नाम गेहेन्द्र कुमार, कुम्भ राशि हुन्छ। लग्न तुला लग्न देखिन्छ। तुला लग्नको मालिक शुक्र ग्रह बसेको छ। तृतीय स्थानमा पराक्रमिक मान्छे, राजिक परेको मान्छे, सरकारी जागिरमा धेरै राम्रो छ, उन्नति प्रगति सबै राम्रो छ है। हजुर हजुर, राम्रो छ योग। त्यस्तो नराम्रो ग्रहहरू छैन यतिखेर। सामान्यतया शनिहरूको योगहरू चलिरहेको छ। शनि संकटाको शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने। शनि र संकटा 35 अलिक अधुरो रहन्छ र घरमा पितृहरूको दोष, गुरु चण्डल योग, अंगारक योग, चन्द्रग्रहण योग जस्ता योगहरूले दुःख दिइरहेको छ। ग्रहको शान्तिहरू गर्ने, ग्रहको स्वस्थ शान्ति गर्ने, पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। दिदीभाइसँग दाजुबहिनीसँग सम्बन्ध राम्रै हुन्छ, नराम्रो छैन। ग्रहहरू शान्तिहरू गर्दै अगाडि बढ्नु होला। यतिखेर शनि पनि चलेको छ। यो शनि अब 53 वर्षसम्म चल्छ। लामो समयको शनिले गर्दा पैसा हातमा नटिक्ने, स्वास्थ्य बिग्रिने जस्ता लक्षणहरू धेरै कुरामा आइरहेका हुन्छन्। शान्तिहरू गरौं, कवचहरू लाऊ, पूजापाठ गरौं, शनिबारको व्रत बसौं, के गर्न सकिन्छ गर्दै गरौं है। अरू केही? वास्तुको लागि ठिकै छ, नराम्रो छैन। 3 अङ्क राम्रो हुन्छ, रातो सेतो रंग राम्रो हुन्छ, पूर्व दक्षिण दिशा राम्रो हुन्छ। अहिले सकिन्छ राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौ। 9843597658 र 9812673601 सीधा सम्पर्कमा आउन सक्नुहुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियो अलिकति घन्किरहेको छ है, अलिकति तपाईँको पछाडिपट्टि ब्याकग्राउन्डमा राम्रो छैन। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हेटौँडा। हेटौँडाको कुन गाउँमा हुनुहुन्छ? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ? कति सालमा जन्मिनु भयो?
2: 2043 साल।
0: 43 साल चैत्र महिनाको छ गते कति बजे?
2: राति 10:15
0: 10:15 राति कुन जिल्लामा जन्मिनु भयो?
2: काभ्रे
0: भन्नाले काभ्रे प्लान्चोक
2: हजुर हजुर
0: काभ्रे प्लान्चोक जिल्लामा जन्मियो चैत्रको मान्छे असाध्यै भाग्यमानी राशिको नाम पनि निर्मल नाम आउँछ वृश्चिक राशि हुन्छ के हेर्ने गर्नु भएको छ नाम अहिलेसम्म निमेष ठिक छ नाम मिल्यो राम्रो छ सातौं घरको मङ्गल मान्छे पराक्रमी उको हो तपाईँ पैसा मस्तै कमाउनु भएको छ है उन्नति प्रगति राम्रै गर्नु भएको छ यो पछिल्लो समय अलिकति पारिवारिक अवस्थामा केही झन्झट खेप्नु पर्यो भन्ने खालको वैवाहिक जीवनमा केही लफडा परै परेन तपाईँको वैवाहिक जीवनमा सातौं माङ्गलिक पनि छ र भलै यसले चाहिँ आफ्नो स्वगृही भएर बसेको छ तर पनि केही न केही लफडाहरू निम्त्याउन सक्छ तपाईँको घर परिवारमा कोही मान्छे अकालमा मृत्यु भएको पितृको दोष छ दाहिने खुट्टा दुखिरहन्छ कमाएको पैसा सम्पत्तिहरू बचिरहेको छैन हो तपाईँको थर के भन्नुभयो
2: गौतम
0: परिवारमा कोही मान्छे अकालमै मृत्यु भएको रहेछ को हुनुहुन्छ तपाईँको दाई दिदीहरू बित्नु भनेको तपाईँको घरकै त मान्छे हुने होइन अलिकति यसले ग्रहमा दोषहरू दिन्छ ग्रहको शान्तिहरू गराउने ग्रहको पूजापाठहरू गराउने कामहरू गर्नु होला अहिले तपाईँलाई 36-40 भ्रामरी मन असत्य चञ्चल हुने ग्रह अनि महामृत्युञ्जय जपहरू गराउनु मान्छे भाग्यमानी पैसा चाहिँ राम्रो कमाउनुहुन्छ आनन्द छ तर अझै राम्रो बिहिबार र आइतबार लसुन प्याज माछा मासु नखाने विषयोग सूर्यग्रहण योग र गुरुचण्डलेको शान्ति गर्ने र वैवाहिक जीवन राम्रो होस् भन्नुको खातिर सातौं माङ्गलिक दोष भएको कारणले यसलाई चाहिँ आँखसँग विवाह गर्नुभयो भने अझ उत्कृष्ट हुन्छ जिन्दगी है अरू के छ विशेष
2: शुभ रङहरू अनि
0: सबैभन्दा राम्रो तपाईँको लागि पहेँलो र रातो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ तीन अङ्क राम्रो हुन्छ अहिले छुट्टिन्छु राधेश्याम कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ मकवानपुर जिल्लाबाट हामी प्रत्यक्ष रूपमा तपाईँसँगका विशेष कुराकानी र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लाग्छौं यतिखेर हामी 98453 97658 र 98143 76 1 सिधा तपाईँसँग भएका विशेष कुराहरूको जानकारी पनि दिने प्रयासमा लागिरहेका छौं र हामी 98453 97658 र 98143 76 1 सिधा रूपमा सम्पर्कमा पनि हामी आउने प्रयास गरिरहेका छौं यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ राधेश्याम हजुर
3: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
3: म भोजपुरबाट बोल्दैछु गुरु सकुनी विश्वकर्मा
0: सकुनजी आरामै हुनुहुन्छ
3: आरामै छु गुरु हजुर कस्तो हुनुहुन्छ
0: हामीलाई पनि एकदम ठिक छ अनि कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले
3: अहिले म रेडियो भोजपुरबाट सुन्दैछु गुरु
0: रेडियो भोजपुरबाट सुन्दै हुनुहुन्छ अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ साल महिना गते समय भन्नु त
3: 2069 साल जेठ महिनाको 1 गते
0: हजुर
3: सोमबार
0: हजुर
3: बिहान 4 बजे काठमाडौँ जिल्लामा
0: बिहान 4 बजे कुन जिल्लामा भन्नुभयो
3: काठमाडौँ
0: के बारको राति के बारको बिहान भएको जन्म हो
3: आइतबारको राति सोमबारको बिहान
0: कति गते राति कति गते बिहान हो
3: 31 गते राति
0: भनेपछि तपाईँको छोरीलाई के भन्नु पर्यो भने 2069 वैशाखको 31 गतेको राति 4 बजे भन्नुपर्छ राशिको नाम गोमा देवी नाम आउँछ कुम्भ राशि हुन्छ यसलाई चाहिँ जेठ महिनाको 1 गते भन्न पाइँदैन वैशाखको जन्म हुन्छ है राज्य परेको छ गोमा नाम आउँछ असाध्य राम्रो भाग्य छ असाध्य दिव्य चिना छ असाध्य राम्रो तर अलिकति अहिले 14-15 वर्षमा राहु भन्ने ग्रहको दोष यही ग्रहको दोष चलिरहेको छ है हजुर यो 14 वर्ष 5 महिना भनेको लगभग भनौँ न 14.5-15 वर्षसम्म राहु छ, राहुको शान्ति गराइदिनु, अलिकति पढाइमा कमजोरी, खुट्टा दुख्ने असाध्यै बानी छ तर दिमाग असाध्यै राम्रो छ है। अरू केही छ
3: कस्तो होला
0: हजुर
3: कस्तो होला स्वास्थ्य?
0: मैले भनिसकेँ त स्वास्थ्यमा समस्या आउँछ मैले भनिरहेको छु अहिले। राहु चलेको छ, राहुको शान्तिहरू गर्ने, राहुको पूजा पाठ गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
3: माता पितासँगको सम्बन्ध कस्तो होला?
0: माता पितासँगको सम्बन्ध ठिकै छ, नराम्रो छैन, ग्रहहरू राम्रै छन्।
3: शुभ रङ शुभ अङ्क
0: सबैभन्दा 9 अङ्क राम्रो हुन्छ, रातो र रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
3: गुरु एउटा मेरो अर्को एउटा जिज्ञासा छ कि।
0: हजुर भन्नु भन्नु, मजाले भन्नु त नातिकन।
3: अलिकति जतिसुकै हेर्दै वर्णन गरे जस्तो हो कि
0: हजुर।
3: हामीले यहाँ एकजना गुरुलाई बोलाएर चिना हेराएको थियौँ कि अस्ति भर्खर नि,
0: हजुर
3: अस्ति भने बैशाखको 12 गते होला
0: हजुर।
3: त्यतिखेर चिना हेराउँदा उहाँ गुरुले चाहिँ यो हजुरले जुन भन्नुहुन्छ माङ्गलिकको शान्ति गर्नु, यस्तो राहुहरूको शान्ति गर्नु भन्नुहुन्छ नि
0: हजुर,
3: यस्तो शान्ति गर्ने चाहिँ उहाँले चाहिँ के भन्नुभयो भने पण्डितहरूलाई धनी पार्ने मात्रै यो शान्ति गरेर कुनै फल पाइँदैन भन्नुभयो क्या
0: हजुर।
3: अनि त्यसरी शान्ति गरेर शान्ति हुने भए यो चिना बनाउँदाखेरि जुन त्यहाँ जुन ठाउँमा भएको ग्रह चेन्ज हुनुपर्छ अनि मात्रै शान्ति हुन्छ, नत्र शान्ति नै हुँदैन। ज्योतिष यो पण्डितहरूलाई धनी पार्ने मेरो मात्रै हो भन्नुहुन्छ उहाँले
0: हजुर।
3: उहाँले उहाँ फेरि ज्योतिष परिषदको अध्यक्ष पनि हो भन्नुहुन्छ।
0: के को अध्यक्ष?
3: ज्योतिष परिषदको अध्यक्षहरू
0: कुन जिल्लाको कि केन्द्रको अध्यक्ष? अरे
3: सुनसरीको।
0: के नाम रहेछ? मैले पनि बुझ्नुपर्छ। अनि ज्योतिष हेरेर चाहिँ के हुन्छ अरे त फेरि?
3: त्यो अब यो शास्त्रलाई मान्नुहुन्छ कि मान्नुहुन्न भनेर सोधेको
0: हजुर।
3: त्यसरी सोद्धाखेरि चाहिँ उहाँले भन्नुभयो यो पहिलेको शास्त्र होइन, ऋषिहरूले लेखेको शास्त्र होइन यो, पछि यो ज्योतिषहरूले नै कमाइ खाने मेलोको लागि लेखेको शास्त्र हो, यो शास्त्रको कामै छैन भन्नुभयो क्या।
0: अनि उहाँले चाहिँ कहाँको शास्त्र पढ्नु भएको त?
3: उहाँले शास्त्र त के पढ्नुहुन्छ, गाउँमा पहिले बाबुबाले हेर्नु भएको त्यही सिक्नु भएको होला।
0: अनि उहाँले सिकेको विद्याले चाहिँ धनीको हुन्छ अरे त?
3: त्यो अब उहाँले त्यसो भन्नुभयो कि, अनि मलाई चित्त बुझेन। अनि
0: यस्तो यस्तो हुन्छ क्या, सुन्नु न के हो भने नि, ग्रह शान्ति गर्दा ग्रह शान्ति हुँदैन भने सत्ता लाउँदा पनि त त्यही मन्त्र अनुस सत्ता पनि अब बेकार भन्नु पर्यो, शास्त्र पनि बेकार भन्नु पर्यो। त्यो मान्छे क्रिस्चियन हुन सक्छ हजुर, ज्योतिषको नाममा बदनाम गराउँदै क्रिस्चियनको अलिअलि पैसा खाएर डलर खाएर त्यो मान्छे त्यसरी भाड्दैन हुन सक्छ। नभएदेखि त्यस्ता मान्छे आयो भने मलाई सिधै फोन गर्नु,
3: केही गर्नै पर्दैन। केही गरेर केही हुनेवाला छैन, त्यो व्रत बसेर अब उसैको ध्यान भक्ति गर भने क्षमा गर्नुभयो भने भगवान्ले क्षमा गर्नुभयो भने केही फल पाइन्छ, नत्र केही कामै छैन। त्यो दाउनलाई धनी पार्ने
0: ठिक छ नि, अब उहाँले भनेको आधारमा त ग्रह शान्ति पनि गर्न भएन, सत्ता पनि लाउनु भएन, श्राद्ध पनि गर्नु भएन, मन्दिर जानु हुन्न है, फेरि मन्दिरमा त गराइछ 15 रुपियाँ राखिन्छ, मन्दिरको मान्छे धनी हुन्छ।
3: सप्ता लाएर चाहिँ केही फल पाइन्छ कि पाइँदैन भनेर यहाँ सप्ताको कुनै कुरै छैन भन्नुभयो।
0: बिचरा बिचरा बिचरा बिचरा संसारले मानेको कुरा ठिक छ, अब उहाँ त्यस्ता भ्रम हुन्छ नि हजुर, त्यस्ताको पछि दौडिनु हुँदैन। त्यस्ता मान्छेलाई भेटेपछि चाहिँ गालामा एक चड्कन दिएर चाहिँ तिरमिरी ध्यान देखाइदिनु होला, केही फरक पर्दैन, परेको म बिहोर्छु। शास्त्रको शास्त्रको शास्त्रको बदनाम गर्दै हिँड्ने मान्छेलाई पाता कस्न मिल्छ, केही फरक पर्दैन है। अनि उहाँले चिना चाहिँ कहाँको शास्त्र हेर्नुभएको छ? त्यही शास्त्र लेख्ने ऋषिले भागवत लेख्छन्, त्यही शास्त्रले लेख्ने मान्छेले चाहिँ वेद लेखेका हुन्छन्। अनि उहाँ किन हेर्नु भएको छ चिना?
3: चिना हेरेर अनि के अर्थ भयो त त्यो केही शान्ति नै हुँदैन भनेको? अब चिनामा भाग्य हेर्ने हो, अनि जुन आफ्नो भाग्य जस्तो छ त्यही अनुसारले अघि बढ्नको लागि चिना चाहिँ यसो पछ्याउने बाटो मात्रै हो भन्नुभयो।
0: ल ठिक छ, अब यसको लागि हामीले समय खर्च नगरौँ, त्यस्ता के भन्छ त्यसलाई त्यस्ता मान्छेलाई हामीले केही भन्नु छैन, त्यो तपाईँहरूले कसरी बुझ्नुहुन्छ त्यस्ता यस्तो हुन्छ क्या, उहाँको नाम भएन, पैसो भएन, अरूले गरेका देखाएका छन्, सप्ताह लाएर मान्छेले चाहिँ घर किनिया छन्, गाडी किनिया छन्, सबैले हाइयाई गरेका छन्, उहाँलाई त्यो डाहा भएको, जलेको, जलन भएको
3: है। अब भैरको बारेमा मैले भन्दाखेरि के भन्नु हो भने यो इन्द्रजाल परेको यो त्यसरी पत्ता लाउनै सक्दैन भन्नु हो क्या।
0: बिचरा बिचरा इन्द्रजाल भने के हो मैले देखा पनि छैन बिचरा। ठिक छ, खुसी लाग्यो, धन्यवाद है। दिउँसो दिउँसो फोन गरेर उहाँको फोन नम्बर दिनु होला, म उहाँलाई जानकारी गराउँछु है त। राधे, यसरी हरेक कुरामा चाहिँ ग्रहको दृष्टि दिएर हामीले जानकारी गराइरहेका छौँ। तपाईँको यो ग्रहको कारणले गर्दा यस्ता यता यस्तो भएको कारणले गर्दा कसरी हामी पढ्छौँ इन्द्रजाल, के हो इन्द्रजाल भने, जसले त्यो पढेको छ उसलाई थाहा हुन्छ, हामीलाई थाहा छैन। यो दासले अहिलेसम्म इन्द्रजाल पढेको पनि छैन, हामीले केही पनि गरेका छैन। विश्वास गर्ने यस्तो हुन्छ क्या, मान्छेले के हुन्छ भने अरूलाई कसरी हुन्छ तल पार्ने काम भइरहेको हुन्छ। उसले गर्यो राम राम राम राम, लक्ष्मण सुवेदीलाई अहिले नेपालभरि मान्छेले चिने राम राम राम राम ओहो भन्ने हुन्छ। अब त्यो भएपछि आऊ लक्ष्मण सुवेदी केही पनि होइन, उहाँलाई जान्नु भएन भनेर हजुरले जान्नुभयो भन्दा उहाँ खुसी हुनुहुन्थ्यो होइन। अनि त्यो हुन्छ, हामीले तपाईँहरूलाई एउटा कुरो भनिहाल्यौँ, वैदिक हिसाबले तपाईँ हामीलाई विश्वास गर्नुहुन्छ, हामीले तपाईँलाई कवच दिइरहेका छौँ, कवच लाउनु भएको छ धेरैले। त्यो कवचभित्र हामी के हुन्छ भन्दा वैदिक मन्त्र, वेदको मन्त्र हुन्छ हजुर। कहीँ महामृत्युञ्जय मन्त्र हुन्छ, कहीँ शनिको मन्त्र हुन्छ, कहीँ राहुको मन्त्र हुन्छ, कहीँ नौडे ग्रहहरूलाई सम्मिश्रण गरेर हामीले मन्त्र जप गरेको तपाईँलाई लेखेको प्रसादहरू हुन्छ। त्यो प्रसाद स्वरूप तपाईँलाई आउने हो, त्यो कवच भनेको अर्थ, बुटी भनेको अर्थ, त्यो खोलेर मजाले हेर्न आउनु होला हामीसँग। तपाईँले लाग्ने चार्ज कति हुन्छ, दक्षिणा त तपाईँले तिर्नुपर्ने हुन्छ, त हामी खोलेर तपाईँलाई देखाइदिन्छौँ। त्यसमा कुनै पनि हामीले अरू कुराहरू जस्तै कुनै त्यो तान्त्रिकहरूले, कुनै त्यो भूतहरू साधना गर्ने मान्छेहरूले कता कता रगत हाल्छन् रे, कता कता चाहिँ हड्डी हाल्छन् रे भनेर सुने हो मैले। हाम्रोमा त्यस्तो बिल्कुल केही पनि हुँदैन, हाम्रोमा मात्र वैदिक मन्त्रको काम हुन्छ। हामी वैदिक मान्छे हो, हामी न इन्द्रजाल पढेको न तन्त्र मन्त्र जानेको, हामीलाई केही थाहा छैन। मैले मात्र चिनाएको छु, मैले इन्द्रजाल पढेर तपाईँहरूको यहीँबाट संसार देख्ने भएको भए हात पनि हेरिदिन्छु भनेर हातको फोटो हाल्नु भनिदिन्थेन ए मान्छेले, हातको फोटो हालिदिनु भन्छन् हो। अब हच्च घरमा हातको फोटो राखेर रेखा देखिन्छ फोटोमा, आजभोलिको जमानामा हातको फोटो चाहिँ हाल्नु यहाँ मलाई, म हेरिदिन्छु भन्छन् मान्छेले। अब जब कि हस्तरेखाको विश्वविद्यालयमा पढाइ नै छैन है, मान्छेहरू अनेक थरीका हुन्छन्। ठिक छ, मान्छेले सोच्ने। अब हेर्नु न, तपाईँहरूलाई हामीले के भने, तपाईँले गरेको बिहान बेलुका गरेको पूजाको पनि उहाँले निन्दा गर्नुभयो, शास्त्रको निन्दा गर्नुभयो, ग्रह शान्तिको निन्दा गर्नुभयो भने उहाँ कस्तो मान्छे भन्ने कुरो तपाईँहरूले आफैले विचार गर्नुहोला। त्यस्ता मान्छेलाई चाहिँ के गर्ने, पाता कस्नुपर्छ क्या। पाता कसेर भने के थाहा छ, पाता कस्ने तिनतिर मोड्ने भनेको चाहिँ ब्राह्मणको हत्या गरे समान हुन्छ। मान्छेलाई मारी पनि हाल्न हुन्न नि त होइन, शिर छेदन गर्न त हुँदैन, तर उसलाई मरे समानको फल के हुन्छ, तिनतिर पाटा मोड्नुपर्छ है। अर्जुनले जसरी पाता कसैको इतिहास छ नि भागवतहरूमा होइन, त्यसै कारणले गर्दा तपाईँहरूले पनि त्यस्ता मान्छे आयो भने पाता मोडिदिए हुन्छ, तिनतिर मोडेर पठाइदिए हुन्छ। ब्राह्मणको टुप्पी सहित तिनतिर कसैले कपाल काटिदियो भने, टाटेपाङले पारिदियो भने त्यो मान्छेको मृत्यु भएको समान हुन्छ, कि ब्राह्मणको काम छैन भन्छ शास्त्रले। त्यसो कुरो आतताईलाई छोड्न पनि हुँदैन, आतताई भएर ब्राह्मण कुलमा जन्मियो त्यसलाई मार्न पनि हुँदैन। म ब्राह्मण हुँ भने इज्जत धोती लगाएर मार्न पनि भएन, तर त्यसलाई छोड्न पनि हुँदैन। यस्तो मान्छेलाई तिनतिर मर्नुपर्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिषतर्फको बसाइमा छौँ, कार्यक्रमको आज अन्तिम भागमा छौँ। भोलि बिहान 8 बजे उपस्थित हुने वार्ताका साथमा आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। श्री कृष्ण राधे राधे।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही वैशाख 26 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
0: यो हो रेडियो टाइगर 99.2 MHz।

0: छ। सर्वोच्च अदालतको 33 प्रधान न्यायाधीशमा सिफारिस शर्माको नाम संसदीय सुनवाई समितिमा पठाइनेछ। संवैधानिक परिषदले हिजो सिफारिश गरेका शर्माको नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना निकाल्ने, उजुरी परे छानबिन गर्ने प्रक्रिया शुरू हुनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्नेछन् भने शर्माले पनि आफ्नो कार्ययोजना पेश गर्न सक्नुहुनेछ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गर्नुहुनेछ। फरक मतका बावजूद संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सिफारिश गरेपछि डाक्टर शर्माले 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। विक्रमसम्म 2027 असार 4 गते पर्साको वीरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 गते सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। शर्मा प्रधान न्यायाधीश नियुक्त भए उहाँको कार्यकाल 6 वर्षको हुनेछ। पेट्रोलियम पदार्थको अत्यधिक मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा पनि कमी आएको छ। नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयका अनुसार पछिल्लो समय दैनिक पेट्रोलियम पदार्थको बिक्रीमा कमी आएको छ। कार्यालयले विगतमा दैनिक औसतमा 5000 किलो लिटर डिजेल र 2000 किलो लिटर पेट्रोल बिक्री गर्ने गर्थ्यो, तर अहिले कार्यालयबाट हुने इन्धनको बिक्रीमा कमी आएको छ। नेपाल आयल निगम मधेस प्रदेश कार्यालयका प्रमुख अशोक शाहले पछिल्लो समय दैनिक पेट्रोल र डिजेल बिक्रीमा कमी आएको बताउनु भयो। अहिले डिजल दैनिक औसतमा 3500 किलो लिटर बिक्री हुँदै आएको छ भने पेट्रोल दैनिक 1000 देखि 1500 किलो लिटर औसतमा बिक्री हुँदै आएको उहाँको भनाई छ। यसैबीच नेपाल निर्माण व्यवसाय महासंघले भने पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्रको काम प्रभावित भएकाले इन्धनको खपतमा कमी आएको दावी गरेको छ। नेपाल निर्माण व्यवसाय महासंघका पूर्व अध्यक्ष रवि सिंहले इन्धनमा अत्यधिक मूल्य वृद्धिका कारण निर्माण व्यवसायले अत्यावश्यक अवस्थामा मात्रै इन्धन खर्च गर्ने गरेको बताउनुभयो। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका धेरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेसका एक दुई ठाउँमा मेघगर्जन सहित हल्का वर्षा र हिमपातको सम्भावना छ। यस्तै भोलि कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही ठाउँमा तथा बाँकी प्रदेशका पहाड़ी हिमाली भूभागका थोरै ठाउँहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावनाका साथै हिमपात हुन सक्ने र तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने बिहान घाम लागे पनि अहिले बादल देखिएको छ। प्री मनसूनको समयमा जुनसुकै बेला वर्षा चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला

सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाली सेनाको 2 दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा शुरू भएको छ। घरपोझाङ गाउँपालिका जोमसुमको नेपाली सेनाको इन्द्रबक्सी गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास शुरू भएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकृतिका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहजता पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट 4 जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कौसाङ बाट गरी झण्डै 55 जना भन्दा बढ़ीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 औं स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा ललितपुरको खुम्बलटारमा आज विशेष समारोहको आयोजना गरेको नार्कले जनाएको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका, 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाएका नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेलले जानकारी दिनुभयो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन अगाडि लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितका क्यामेरा जडान गरिएका छन्। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। हिउँ चितुवाको एकिन संख्या पत्ता लगाउन प्राविधिक शिकार आरक्षको टोली र गणकहरू क्यामेरा जडान गरेर फर्किएका छन्। आरक्षका रेन्जर सागर सुवेदीका अनुसार 56 क्यामेरा 3 समूहले 6 वटा शिकार ब्लकमा राखेर फर्किएको बताउनुभयो। अब विदेशको खबर। मध्यपूर्वको अत्यन्तै संवेदनशील समुद्री मार्ग हर्मुजमा अमेरिकी र इरानी सैन्य शक्ति बीच तनाव चर्किएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले अमेरिकी नौसेनाका 3 वटा जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। इरानले मिसाइल, ड्रोन र साना डुंगाको प्रयोग गर्दै आक्रमण गरेपछि आफ्नो जहाज र सैनिकको सुरक्षाका लागि आत्मरक्षात्मक जवाफी कार्यवाही गरेको अमेरिकी सेनाको भनाइ छ। अमेरिकी सेनाले तनाव बढ़ाउन नचाहेको तर आफ्ना सैनिक र सुरक्षाका लागि पूर्ण तयारीमा रहेको समेत जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत इरानी जहाजहरूमा ठूलो क्षति पुगेको दावी गर्दै इरानलाई अमेरिकाले प्रस्ताव गरेको शान्ति सम्झौता स्वीकार गर्न आग्रह गर्नुभएको छ। यसले विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग क्षेत्रमा बढ़दो तनावका कारण विश्व बजार, तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर थपिने चिन्ता बढ़ेको छ। अब खेल खबर। नेपाल एले आज अमेरिकासँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ। माथिल्लो मुल्पानी क्रिकेट मैदानमा अहिले केही बेरमा खेल शुरू हुने नेपाल क्रिकेट संज्ञानले जनाएको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले अभ्यास श्रृंखला खेल्दैछ। नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्नेछ। हिजो भएको पहिलो खेलमा स्कटल्याण्डलाई नेपाल एले पराजित गरेको थियो। क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको तेस्रो खेलमा नेपालले भोलि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल एको चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता हुँदैछ। यो खेल खेल्ने नेपाल ए टीममा कप्तान अनिल कुमार शाहसहित त्रितराज दास, देव खनाल, ईशान पाण्ड्य, सन्दीप झोरा, सन्तोष यादव, हेमन्त धामी, सरद रशीद खान, त्यसै गरी मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुमरे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संसदीय सुनवाई समितिको कार्यविधि तय, औपचारिक पत्र प्राप्त भएपछि प्रधान न्यायाधीशको सुनवाई प्रक्रिया शुरू हुने। निर्माण क्षेत्र प्रभावित हुँदा पेट्रोलियम पदार्थको खपतमा कमी, मूल्य वृद्धिका कारण पूर्वाधार निर्माणको काम प्रभावित।

0: भएको व्यावसायिकको भनाई। आज पनि वर्षा र बदली, कोशी र मधेशका केही ठाउँमा पानी पर्ने सम्भावना। अमेरिकी र इरानी नौसेना बीचको गोलाबारीका कारण हर्मुज क्षेत्रमा तनाव, विश्व बजारमा तेल आपूर्ति र क्षेत्रीय सुरक्षामाथि गम्भीर असर पर्ने चिन्ता। र नेपाल यसले आज अमेरिकासँग खेल्दै।
1: गर्जन सस्मधै बाघ झै, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: केपी पोली क्लिनिक घुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
3: यही जेठ 8 गते शुक्रबारको दिन
2: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
9: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
8: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत को विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
9: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
8: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक, वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटौं। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं, नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउं।
9: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
10: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैं।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: आफ्नो सुन्ती बाती रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सन्जु कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: आफ्नै सुन्ती बाती रेडियो टाइगर 99.2 MHz।
5: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 10 बजेको छ।
6: खुसीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एघु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँस, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, गार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98 589 543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एघु नजिकै भुरीगाउँ बजार, बर्दिया।
7: ए नानी कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
8: ल काका, किन चिन्ता गर्नु भएको? घर संसारी स्टोर छ नि।

0: डमरले टिट्टु दिल्ली ब्यानर्जी जति दखल दियो छ
1: डेटा 1 डेटा 4 रिपोर्टिङ सर म कार्यालय एरियाको लागि जाँदैछु।

0: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
0: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
1: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98 570 29 017 र 98 570 35 582।
0: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
1: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
2: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
0: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
2: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
1: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
0: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
2: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
1: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
3: गर्जन सधैँ बाघ झै रेडियो टाइगर 99.2 MHz।
4: Enjoy with us.

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाघ झै
1: साइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही वैशाख 26 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहिक आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
0: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना
3: यही जेठ 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया। राजवंशी मेडिकल हल भुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा

0: आश्वासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
2: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
1: जहाँ पायो त्यही जाने पनि होइन, भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 9842858950 र 9842879761।
3: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
5: सोल्युसन्स

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी बढ़ी हुने देखिन्छ। जेठ 18 असोज 14 चार महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेशको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्य कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलो पटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ्ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। चन्द्र थितीको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती

0: जडीबुटी यार्सा गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकुनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 पर्वतारोहीको खोजी भइरहेको इण्डोनेशियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय समय अनुसार आज बिहान 7:41 ज्वालामुखी विस्फोट भएको हो। स्थानीय उद्धार एजेन्सीका प्रमुख इवान रामदानीका अनुसार विस्फोटमा फँसेका 20 पदयात्रीको खोजी गर्न प्रहरी सहित दर्जनौं कर्मचारी खटिएका छन्। रामदानीले 9 पदयात्री सिंगापुरका रहेका समेत बताउनु भएको छ। वैज्ञानिकहरूले ज्वालामुखी गतिविधिमा वृद्धि देखेपछि अप्रिल 17 यो क्षेत्र आगन्तुकका लागि बन्द रहेको थियो। अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपालको ए टोलीलाई 263 रनको लक्ष्य दिएको छ। माथिल्लो मूलपानी मैदान काठमाडौँमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढ़ी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिश कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इण्डोनेशियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर
2: 99.2 MHz
3: त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक, विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइटु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
9: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
6: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37500।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: गर्जन सधैँ बाजु झैं रेडियो टाइगर 99.2 मेगाहर्ज

0: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
1: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
2: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 9845512007। मनोकामना बेकरी एन्ड केक सब, भुरिगाउँ बजार, बर्दिया।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाजै।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक

0: भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्ने योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्ने योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
4: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
3: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र। पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
4: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
3: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
4: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
5: हजुर, हाम्रो यहाँ कोट, इस्टर कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
4: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-54-78।
5: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
6: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
7: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
8: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
9: यही वैशाख 26 गते शनिबारको दिन
8: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455717।
10: केपी पोली क्लिनिक भुरीगाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
11: यही जेठ 8 गते शुक्रबारको दिन
10: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच PFT समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक, भुरीगाउँ, बर्दिया।
12: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
13: ए, लिनुहोस् त।
12: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
13: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
12: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
13: ओहो बिनाजू, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
12: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
14: हाम्रो यहाँ हान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
8: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841 45875।

0: सबैले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
1: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
0: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
2: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गर गहना, रानीहार, छटके तिलहरी

0: चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: चाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरी गाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480001 र 9866149140।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षे डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, यसरी दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै यसरी दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 4 86 66 8 57 र 98 1 95 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुङ सत्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480 27590।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज। गर्जन छ सधैँ, भाग छ।

Let's go.

I'm gonna go to the hospital.

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: I cannot sleep. खुशी को खबर प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै, भुरीगाउँ बजार, बर्दिया।
1: गर्जन छ सधैँ, बाग झैं, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
0: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ? याद राख्नुहोस्, वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्षिण प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर बाथरूम र साइकु र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98120141116। फेरि सुन्नुहोस् है, 98120141116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ नयाँ बस पार्क, वर्दिया।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
6: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
7: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
6: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
8: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
9: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201111।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 67 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: कस्तै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अध्ययारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्। तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बद्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण यस कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। जीवित परमेश्वरको वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म दुःखका आनन्दहरू भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर आशिषित हुनुहोला। म एउटा कथनबाट सुरु गर्न चाहन्छु। त्यसपछि एउटा महिलाले भनिन्, हामीसँग आनन्द र दुःखका कुराहरू गर। अनि उसले जवाब दियो, तिम्रो आनन्द नै तिम्रा नछोडिएको दुःख हो। अनि त्यही समयमा उसको मुखबाट एउटा हाँसो उठ्छ, जो अक्सर तिम्रो आँसुले भरिएको थियो। यो कसरी हुन सक्छ र? जति गहिरो दुःख तिम्रो मनमा कोरिएको हुन्छ, त्यति धेरै आनन्दमा तिमी समावेश हुन सक्छौ। के त्यो त्यही तिम्रो कचौरा होइन र, जो कुमालेको चुलोमा जलेको थियो? के त्यो तिम्रो आत्मालाई शान्त पार्ने माटो होइन, त्यो काठ जसलाई चक्कुले खोपिएको थियो? जब तिमी आनन्दित हुन्छौ, आफ्नो हृदयमा गहिरो गरी हेर त, जब तिमीले त्यो मात्र पाउँछौ जो तिमीलाई दिएको छ, त्यही दुःख जसले तिमीलाई आनन्द दिन्छ। जब तिमी दुखित हुन्छौ, तब फेरि आफ्नो हृदयलाई हेर, अनि तिमी देख्नेछौ कि तिमी साँच्चै रोइरहेका छौ। त्यसैको लागि त तिमी खुसी भएकी छौ। तपाईँहरू मध्ये कतिले भन्नुहुन्छ, दुःख भन्दा आनन्द ठूलो कुरा हो, र अरूले पनि भन्छन्, होइन दुःख ठूलो हो। तर म तपाईँलाई भन्दछु, तिनीहरू अविभाज्य छन्, तिनीहरू सँगसँगै आउँछन्। जब तपाईँको टेबलमा कुनै एक्लै बस्छ, तब तपाईँको ओछ्यानमा तपाईँसँग सुत्ने अर्को पनि हुन्छ। तपाईँको दुःख र आनन्दको बीचमा साँच्चै तपाईँ तराजु झैं लड्किनु भएको छ। तपाईँ आफैमा रित्तो भएको बेला मात्र स्थिर र सन्तुलित हुनुहुन्छ। जब खजाना रक्षकले आफ्नो सुन र चाँदीलाई तौलन तपाईँलाई उठाउँछ, त्यस बेला तपाईँको आनन्द त्यहाँ चाहिन्छ। वा तपाईँको दुःख कि उठ्छ कि झर्छ। एउटा लेखक कालिल ग्रिवानद्वारा लिखित आनन्द र दुःखको कविता मैले तपाईँको सामु प्रस्तुत गरे। सायद बाइबली शिक्षाहरू यो कवितासँग परिचय गराउनु असामान्य देखिन्छ, तर यो वास्तवमा असामान्य छैन। धर्मशास्त्रका यी महत्वपूर्ण खण्डहरूले कविताको विधालाई प्रयोग गर्दछ। पवित्र आत्माले ती लेखकहरूलाई त्यसरी प्रेरणा दिनुभयो जसरी उहाँले गत शैलीमा लेख्नको निम्ति प्रयोग गर्नुभयो। र मैले यस कविताको प्रयोग गरे किनभने यहाँ मिसिएको आनन्द र दुःखको अवधारणालाई राम्रोसँग परिचित गराउँदछ, जुन हामी आजको लागि हाम्रो धर्मशास्त्रको खण्डमा देख्दैछौ। कोरन्थीका विश्वासीसँग पावलको सम्बन्ध आनन्द र दुःखको मिश्रणसँग थियो। आजको हाम्रो बाइबल खण्डमा दोस्रो कोरन्थी 7:2-12 हामी यसलाई पढ्नेछौ। उहाँले तिनीहरूसँगको आफ्नो सम्बन्धको बारेमा आफ्नै हृदयबाट गहिरोसँग बाँडचुट गर्नुहुन्छ। पावलका शब्दहरू र हाम्रो जीवनमा भएका पारस्परिक अनुभवहरूमा आधारित भएर मैले आजको यस शिक्षालाई दुःखका आनन्दहरू भन्ने शीर्षक दिएको छु। आउनुहोस् आजको यस खण्डलाई पाठ गरौं। लेखिएको छ, पावलको आनन्द। हामीले तिमीहरूको हृदयमा स्थान दियो, हामीले कसैको खराबी गरेका छैनौ, हामीले कसैलाई भ्रष्ट पारेका छैनौ, हामीले कुनै व्यक्तिलाई फाइदा उठाएका छैनौ। तिमीहरूलाई दोषी ठहराउनलाई मैले यो भनेको होइन, किनभने मैले अगाडि नै भनिदिएको छु, हाम्रो हृदयमा तिमीहरूका निम्ति यतिसम्म स्थान छ कि हामी तिमीहरूको साथमा मर्न वा बाँच्न तयार छौ। तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरूमाथि म अधि गर्व गर्दछु, म सान्त्वनाले परिपूर्ण छु। हाम्रो सबै कष्टहरूमा म अति आनन्दित छु, किनकि हामी मेकेडोनियामा आएपछि पनि हाम्रो शरीरलाई केही विश्राम मिलेन, तर चारैतिरबाट हामीलाई संकष्ट आइपरेको थियो। बाहिरी संघर्ष र भित्र डरै डर थियो, तर उदासीहरूलाई सान्त्वना दिनुहुने परमेश्वरले तितसको आगमनद्वारा हामीलाई सान्त्वना दिनुभयो। तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने, मेरो निम्ति तिमीहरूको शोकको विषयमा र म प्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढी आनन्दित भए। मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछितो गर्दिन, हुन त मलाई पछुतो भएकै थियो। मलाई थाहा थियो कि त्यस पत्रले तिमीहरूलाई थोरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याए। तिमीहरूलाई शोक भयो भनेर म खुसी भएको होइन, तर तिमीहरूको शोकले तिमीहरूलाई पश्चातापी बनायो भनेर हो। किनभने तिमीहरूले ईश्वरीय शोकको अनुभव गर्यो र हामी तर्फबाट तिमीहरूले केही नोक्सानी सहनु परेन, किनभने ईश्वरीय शोकले मुक्तिको निम्ति पश्चाताप उत्पन्न गर्दछ र त्यसमा पछुतो हुँदैन। तर सांसारिक शोकले भने मृत्यु उत्पन्न गर्छ, किनकि हेर यस ईश्वरीय शोकले तिमीहरूमा कस्तो उत्साह उत्पन्न गराएको छ, आफैलाई निर्दोष तुल्याउन तिमीहरूमा कस्तो उत्सुकता छ, कस्तो क्रोध, कस्तो भय, कस्तो तृष्णा, कस्तो जोश, न्याय होस् वा कस्तो इच्छा, सबै कुरामा तिमीहरूले आफैलाई निर्दोष भएको साबित गरेका छौ। मैले यो पत्र अन्याय गर्ने व्यक्तिको कारण लेखेको होइन, न त अन्यायमा पर्ने व्यक्तिको कारणले नै हो, तर यस हेतुले कि परमेश्वरको दृष्टिमा हामी प्रति तिमीहरूको उत्साह कस्तो छ, सो तिमीहरूलाई थाहा होस्। पावलले आफ्नो पत्रको यस भागमा उहाँको जीवनका विभिन्न क्षेत्रहरू आनन्द र दुःखको कुरालाई समेट्नु भएको छ। त्यसैले आउनुहोस्, आनन्द र दुःखले मिसिएको पहिलो क्षेत्रको रूपमा सम्बन्धहरूमा पुनः निश्चयता, पावलका यी पत्रहरूले उनलाई यति गहिरो भावनाको मानिस हुन् भन्ने कुरा देखाउँदछ। उनको उत्साहजनक आनन्ददेखि गहिरो चिन्तासम्मको र मानवीय भावनालाई सम्पूर्ण रूपमा उहाँले उजागर गर्नुभएको छ। उनका लेखहरूमा ती चरम स्थानमा मिसिएका उनका भावनाहरू समावेश गरिएका छन्। यी खण्डहरूले, यी पदहरूले ती धेरै अवस्थाहरू मध्ये एउटा अवस्थालाई वर्णन गरेको हामी देख्दछौ। पावल जस्तै तपाईँ र मेरो जीवनको र अरू धेरै मानिसहरूसँगको हाम्रो सम्बन्ध पनि धेरै आनन्द र दुःखको स्रोत हो। कोरन्थीको मण्डलीमा त्यहाँ धेरै गुटहरू थिए। के मानिसहरू दृढतापूर्वक पावलको पछि लागेका थिए भने कतिपयले उनीमाथि झुटो आरोप लगाएका थिए। यी विश्वासीहरूसँग पावलको अनुभव एउटा आनन्द र दुःखको दुवै कुराको मिश्रण उहाँको भावनामा उहाँले पोख्नुहुन्छ। तर उनको लक्ष्य सधैँ येशूद्वारा मानिसहरूलाई एक साथमा ल्याउनु हो, जोड्नु हो। ख्रिस्टको अनुयायीको रूपमा हाम्रो लक्ष्य पनि आज यस्तै हुनु पर्दछ। पावललाई अस्वीकार गर्ने, उहाँलाई इन्कार गर्ने कति धेरै मानिसहरू पनि त्यहाँ थिए, तपाईँ विचार गर्न सक्नुहुन्छ। त्यस्ता मानिसप्रति पनि उनीको हृदय खुलम खुल्ला थियो, प्रेमिलो थियो। उनले तिनीहरूलाई कति धेरै माया गर्छन् भन्ने कुरा यस पत्रमा उल्लेख गर्नुभएको छ। पावलले भन्नुभएको छ, तिमीलाई दोषी ठहराउने मेरो इच्छा छैन, यसुका अनुयायीको रूपमा मेरो हृदय जीवन र मृत्युको लागि उहाँको प्रेममा बाँधिएको छ र तिमी प्रति निरन्तर म प्रार्थनामा लागिरहन्छु। तिमीहरूसँग भेट्ने मेरो ठूलो उत्कट इच्छा छ। उनको चिन्ता भनेको सम्बन्ध पुनस्थापनाको लागि थियो र यही कुराको निम्ति उहाँ लागि पढ्नु भएको थियो। उहाँले भन्नुहुन्छ, तिमीहरूमा मेरो ठूलो भरोसा छ, तिमीहरू माथि म औधी गर्व गर्छु, म सान्त्वना उत्साहले परिपूर्ण छु, हाम्रो सबै कष्टहरूमा म अति नै आनन्दित छु। आज पावलले आफ्ना भावना मानिसहरू प्रति यति खुला भएर उहाँले खोल्नु भएको छ, जसले उनीहरूको सम्बन्धलाई पुनस्थापित गर्नको निम्ति सहायता पुर्याएको छ। उदाहरणले आज तपाईँ र मलाई स्पष्ट जवाब दिँदछ, आज हाम्रो मण्डलीमा आज हाम्रो सम्बन्ध कस्तो छ, के आज मानिसहरू प्रति एकअर्का प्रति हाम्रो सम्बन्धको बारेमा हामीले विचार गरेका छौँ, के हामी कसैसँग कठोर भएर असहमति भएका छौँ। धेरै पटक हामी हाम्रो अधिकारमा घमण्ड गर्छौँ, हो यो सत्य हो, तर पावलले आफ्नो अधिकार जमाउनु भन्दा पनि अगाडि सत्य प्रेमलाई मानिसको बीचमा प्रकट गर्नु भएको छ, त्यो प्रेमलाई उनीको बीचमा पोखाउनु भएको छ। आज मानिसहरू प्रति हाम्रो प्रेम साँचो छ, निष्कपट छ भनेर तपाईँ र मैले मानिसहरूलाई विश्वस्त तुल्याउनु पर्छ, ताकि तिनीहरूले आज तपाईँ र म विश्वास गर्न सकुन् र हाम्रा असहमतिका क्षेत्रहरूलाई हामी भत्काउन सकौं। यदि हामीले मानिसको बीचमा प्रेमको पुनः निश्चयता दिन सक्यौं भने त्यहाँ परमेश्वरको धेरै ठूलो काम हुन्छ। अब म अर्को बिन्दुमा लान चाहन्छु, त्यो हो पछुतोमा पश्चाताप। यहाँ पद छ एउटा बलियो पद हो। पद पाँचमा पावलले म्याकेडोनियामा पाएको आफ्नो मौलिक अनुभवलाई प्रस्तुत गर्नुहुन्छ। त्यहाँ निश्चित रूपमा उहाँले अनुभव गर्नुभएको कुराहरू परीक्षाहरू थिए, डर थियो, चिन्ताहरू थियो। त्यसपछि उहाँले भन्नुहुन्छ, तर परमेश्वर, यो शब्दहरूमा मूल खण्डमा जोड दिएको छ, त्यहाँ परमेश्वरले के गर्नुभयो, परमेश्वरले त्यहाँ सान्त्वना दिनुभयो। यस पत्रमा सान्त्वना एउटा मुख्य विषय हो। यदि तपाईँ पहिलो अध्यायमा फर्किनु भयो भने पावलले धेरै पटक सान्त्वना भन्ने शब्दलाई प्रयोग गर्नुभएको छ। सम्बन्धको यो चरणमा परमेश्वरले उनलाई कसरी सान्त्वना दिनुभयो, आंशिक रूपमा तितसको आगमनद्वारा परमेश्वरले उनलाई सान्त्वना दिनुभएको थियो। यो कुरा पावलले पत्रमा लेख्नुहुन्छ। तितसको आगमनले त्यो सान्त्वनादायी भूमिका के खेलेको थियो त्यहाँ? हो, पावलका उहाँ नजिकको मित्र थिए। यो तथ्य बाहेक कोरन्थबाट तिनले ल्याएको खबरले तिनलाई भरिपूर्ण सान्त्वना दिएको थियो। तितसले कोरन्थीको बलियो स्नेह र पाल प्रतिको तिनीहरूको चाहनाको बारेमा उहाँलाई बताएका थिए र तिनीहरूले यो कुरालाई याद गरेका थिए, जसले उनीहरूलाई ठूलो दुःख र शोकमा पनि सान्त्वनाको अनुभूति मिलेको थियो। त्यही ठूलो सान्त्वनाको कारण पाउल प्रति तिनीहरूको मनोवृत्ति बदलिएको थियो। तिनीहरूले पहिलो अनुभव गरेका थिए आरोप प्रत्यारोप द्वन्द्वहरू भन्दा यो धेरै फरक थियो। तिनीहरूको कुन मनोवृत्तिमा परिवर्तन भएको थियो त त्यो हो पश्चाताप, या पाउलले पछुतो र पश्चाताप कुरालाई सम्बोधन गर्नुहुन्छ। यी दुईवटा शब्दहरू सम्बन्धित छन् तर समान भने होइनन्। पद 8 ले भन्छ, मैले आफ्नो पत्रबाट तिमीहरूलाई शोकित तुल्याएको भए तापनि म पछुतो गर्दिन। हुन त मलाई पछुतो भएको थियो, मलाई थाहा भयो कि त्यस पत्रले तिमीहरूलाई धेरै समयको निम्ति मात्र भए पनि शोकित तुल्याएको थियो। पाउलले तिनीहरूलाई गम्भीर पत्र पठाएका थिए र उनको पत्रले कोरन्थीहरूलाई दुखित बनाएकोमा उनले पछुतो पनि गरेका छन्। पाउलले मानिसलाई दुखित बनाउन रमाइलो मानेका थिएन, तर उनी पापको सामना गर्ने कुरामा डराएका छन्। पाउलले गर्नुभएको पछुतो अल्पकालीन थियो। त्यस्तो परिस्थितिमा उनको सुरुको दुःखबाट आनन्द ल्याउने कुरा के थियो भने उनले लेखेको पत्रले उत्पन्न गरेको शोक र पछुतोले पश्चाताप गर्नलाई अभिप्रेत गर्यो, अनि उहाँले आफ्नो पाठकहरूले पछुतो गरेको कारणले आउने विभिन्न परिणामको कुरालाई नगुमाइकन संसारको शोक र ख्रिस्टको साँचो रूपमा चिन्हहरूको दुःखको भिन्नता के हो भनेर स्पष्ट पार्नुहुन्छ। आजको यो सन्देशलाई अन्तिम गर्दै जाँदा पाउलले आनन्द र दुःखको बीचको सम्बन्धलाई बुझेका थिए। अनन्त आनन्दको प्रवर्धन गर्न सुरक्षित गर्नको लागि उहाँले खुसीको साथ अस्थायी दुःख र शोकको कारणहरू दिन्छन्। हामीले पनि आज त्यस्तै गर्नुपर्छ। के तपाईँले दुःखको आनन्दलाई अनुभव गर्नुभएको छ? के तपाईँले आफ्नो पछुतोमा पश्चातापको अनुभव गर्नुभएको छ? आजको वचनले तपाईँ र मलाई यो कुरा ल्याउँदछ, नयाँ संगतिको आनन्दले स्वतन्त्रता र पुनर्स्थापना ल्याउँदछ। तपाईँ पछाडिको कुरा हेरेर दुखित नहुनुहोस् र आशा साथ अगाडि बढ्नुहोस्। परमेश्वरको ठूलो योजना तपाईँ र मेरो जीवनमा छ। परमेश्वरको प्रशंसा होस्। आजको यो सन्देशबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव

0: प्रतियोगितामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया रोड, राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
2: शैक्षिक सत्र 2083 विद्यालय भर्ना अभियान सुरु भइसकेको छ। प्लान इन्टरनेसनल नेपाल, फेरी वातावरणीय विशेषता समूह, ई ग्रुपको साझेदारी, शिक्षा विकास तथा समन्वय एकाई बर्दियाको समन्वयमा, ठाकुरबाबा र बाह्र बर्दिया नगरपालिकाको सहकार्यमा सिकाइ सुधार परियोजना अन्तर्गत विद्यालय भर्ना अभियान सञ्चालनमा आएको छ। अब कुनै पनि बाल बालिका विद्यालय बाहिर रहनुहुन्न। सबै विद्यालय जाने उमेरका बाल बालिकाहरूलाई आफ्नो वरिपरिका पाएक पर्ने विद्यालयमा भर्ना गरौं र नियमित रूपमा पठन पाठनमा सहभागी गरौं।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाग्सले।
2: Radio Tiger Studio Time. यति बेला साँझको 6 बजेको छ।
3: चकोसान किसान
4: A complete piping solutions.

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ।

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
1: डिपु लेक, लिम्पिया, धुरा र काला पानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
0: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिस। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
3: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
4: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
5: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
6: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
5: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ, अर्थात गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 4 महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरै जसो भाग, मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरै जसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदर भन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदर भन्दा कम वर्षा आउने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ।
3: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसूनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा विज्ञान वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान शुरू भइसकेको र अब प्री मनसूनको पूर्वानुमान पनि शुरू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इण्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेसन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड़ दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: सरकारले विभिन्न देशमा रहेका 15 जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 बजे संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको बताउनु भएको छ। वरियता क्रम मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलो पटक शुरू भएको बताउँदै यसलाई अझै व्यवस्थित ढंगले अघि बढ़ाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ़ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रूबी कुमारी ठाकुरले वरियता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दवाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउन गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै वहाँले यसमा राजनैतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढ़ेको छ।
3: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिशका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 घण्टा ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिश गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको सो घोषणा पत्र र अहिले कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ।

0: विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कृषि अनुसन्धानको क्षेत्रमा नार्कले गरिरहेको काम र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 अवैतनिक दूतपदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिशमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाड़ी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरूद्ध यातायात तथा आपूर्ति श्रृंखला छिट्टै शुरू हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार यूएईको फुजेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रूम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसैगरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानूनको उल्लंघन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर संकेत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औल्याइएको छ।
0: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 औं स्थापना दिवसमा

0: आएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिश गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास चापागाईले कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
1: नाकले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवनस्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्वपूर्ण कुरा विभिन्न कृषिबारीको र पशु तथा पक्षीको विभिन्न वस्तुहरूको नष्ट विकास र विभिन्न बालीहरूको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1159 विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौं र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामीले प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
2: यसका उपलब्धिहरू चाहिँ के के छन्?
1: उत्पादकत्वमा लगभग दोब्बर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत। बेमौसमी तरकारी मध्य पहाड़को सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटरबाट उसले 50,000 पनि आमदानी गर्न सक्छ।
2: नार्को अबको योजना चाहिँ के छ?
1: विशेष गरेर 2-3 समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन पार्टी हिसाबबाट अब जस्तै नयाँ नयाँ पालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भत्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 पालिकाहरूको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको आर्थिक वर्ष सञ्चालन गर्छौँ।
2: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
1: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
0: उहाँ हुनुहुन्थ्यो नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्
4: हाम्रा सेवाहरू
5: ओपिडी सेवा
4: विशेषज्ञ ओपिडी सेवा
5: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
5: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
5: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
5: पूर्व कर्म पञ्चकर्म सेवा
4: छार सूत्र सेवा
5: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
4: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-2403
6: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट शुरू भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
0: हप्ताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.49 अंकले बढ़ेर 2745.65 बिन्दुमा पुगेको हो। नेप्सी 15 कारोबार दिनपछि दोहोरो अंकले बढ़ेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अंकले बढ़ेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढ़ेको छ। फाइनान्स जलविद्युत निर्जीवन बीमा समूहको सूचक 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको शेयर बढ़ेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको शेयर घटबढ़ भएन। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.93 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता शेयर 3 अर्ब 28 करोड़ रूपियाँमा किनबेच भएको छ।
7: सुनको भाव आज तोलामा 1,100 रूपियाँले बढ़ेको छ। सुन आज तोलाको 2,99,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 120 रूपियाँले बढ़ेर तोलाको 5,275 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
0: अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब परीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कार्मरोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका जिल्ला यार्सपाटनमा सुरक्षा बढ़ाइएको छ।
7: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा दुई दिन अर्थात शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो, तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढ़िरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्यूएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी ओन्डियसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ भने डब्ल्यूएचओको पछिल्लो विवरण अनुसार पाँचजनामा संक्रमण पुष्टि भएको छ। थप तीनजनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी शुरू भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्यूएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अपनाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल ए का मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेल हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। यही वैशाख 28 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 अन्तर्गतको खेल हुँदैछ।
0: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लीग खेल्ने भएका छन्। लोकेशले एन्टवर्प एन्कर्सबाट यू टी20 बेल्जियम खेल्ने भएका हुन्। क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
7: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरूण जेटली स्टेडियममा शुरू हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अंकसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अंकसहित 8 स्थानमा छ।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: यस वर्ष मनसूनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपुलेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
7: नार्कद्वारा अहिलेसम्म 177 बालिका 1276 जात सिफारिश। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्यूएचओको भनाई।
7: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आईपीएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए वैकल्पिक व्यवस्था गरेर मात्र आफूलाई हटाउन माग।
1: वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी।
0: कर्णाली सहित देशका धेरै जसो ठाउँमा यस वर्षको मनसुनमा सदरभन्दा कम पानी पार्ने पूर्वानुमान, गर्मी भने बढ्ने सम्भावना।
1: र नेपालले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई पनि हरायो। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली र क्यापिटल्स गुजरात टाइटन्स भिड्दै। हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले वैकल्पिक व्यवस्था बिना नै आफूलाई हटाउन लागेको भन्दै मंगलगढ़ी चोकबाट रयालीसहित बजार परिक्रमा गरेका छन्। उनीहरूले सकेसम्म अहिले बसिरहेकै ठाउँमा बसाल्न र नभए विकल्प दिएर उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन्। उचित व्यवस्थापन भएमा आफूहरू सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनीहरूले बल जफती घट रूपमा हटाउन खोजिए प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन्। केन्द्र सरकारको परिपत्र अनुसार सुर्खेतको वीरनगर नगरपालिका सहित विभिन्न पालिकाले सरकारी जग्गा अतिक्रमण गरी बनाएका घटहरा र अन्य संरचना हटाउन सार्वजनिक सूचना जारी गरेका छन्। तोकेको समयभित्र यस्ता संरचना नहटाए पालिकाले हटाउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिहरूले बेहोर्नु पर्ने भनिएको छ।
1: वीरेन्द्रनगर नगरपालिकाको 50 स्थापना दिवसका दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ। 2033 सालमा स्थापना भएको वीरेन्द्रनगरले आधा शताब्दीमा नगरभित्र थुप्रै विकासका निर्माण तथा सार्वजनिक सेवा तथा सुशासन सम्बन्धी काम गरेको दावी गरेको छ। नगरपालिकाले पछिल्लो 4 वर्षमा पूर्वाधार विकास, सार्वजनिक सेवा प्रवाह, शिक्षा तथा आर्थिक व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। पूर्वाधार र शहरी विकासमा तीव्रता नगरपालिकाले सड़क दुर्घटना न्यूनीकरण र सड़क सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान गरेको छ भने सड़क बत्ती विस्तार गरी रात्रिकालीन आवाजावातलाई सुरक्षित बनाएको छ। पैदल यात्रुले सहजताका लागि फ्लाइओभर निर्माण कार्य अघि बढ़ाएको छ। शहरको सौन्दर्यीकरण तथा व्यवस्थित विकासका लागि विभिन्न स्थानमा पार्क, खेल मैदान र सार्वजनिक स्थलहरूको निर्माण गरिएको छ। मिलन पार्क, जिम पार्क तथा धार्मिक पार्कहरूको निर्माण भइरहेको छ भने बस पार्क विस्तार, पार्किङ व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणमा विशेष ध्यान दिइएको छ। घण्टाघर क्षेत्रको विकास, बुलबुले तालको संरक्षण तथा सौन्दर्यकरण साथै व्यवस्थित पार्किङ निर्माणका कामहरू पनि अगाडि बढ़ाइएको छ। नगरपालिकाले 25 किलोमिटर सड़क कालोपत्रे, 61 किलोमिटर स्तरोन्नति, पक्की नाला, 60 किलोमिटर निर्माण गरेको जनाएको छ।
0: यस्तै सार्वजनिक सेवा र सुशासनमा सुधार गर्दै नगरपालिकाले डिजिटल प्रविधिको प्रयोग बढ़ाउँदै सेवाग्राहीलाई सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। उहाँले कार्यालयहरूमा इन्टरनेट पहुँच विस्तार, विद्युतीय हाजिरी प्रणाली, सीसीटीभी जडान तथा नागरिक बडापत्र कार्यान्वयन गरिएको बताउनुभयो। योजना कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन तथा मूल्यांकन प्रणालीलाई सुदृढ़ बनाइएको छ। यस्तै सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई का लागि निशुल्क सेनिटरी प्याड वितरण तथा निशुल्क पाठ्य पुस्तक तथा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ। कर्मचारीको क्षमता अभिवृद्धिमा जोड़ दिएको पनि जनाइएको छ। नगरपालिकाले सड़क कालोपत्रे, नाला निर्माण, विद्यालय तथा स्वास्थ्य संस्था निर्माण, पार्क तथा सामुदायिक भवन निर्माणमा उल्लेखनीय प्रगति हासिल गरेको नगर प्रमुख ढकालले बताउनुभयो। कार्यक्रममा कर्णालीका मुख्यमन्त्री एमएल कणेलले वीरेन्द्रनगर नगरपालिकाले छोटो अवधिमै हासिल गरेको सुशासन र विकास उपलब्धि प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ। उहाँले स्थानीय तहले यस्तै योजनाबद्ध र पारदर्शी ढंगले काम गरेमा समग्र कर्णाली प्रदेशको विकासले गति लिने उल्लेख गर्नुभएको छ। फरक प्रसंगमा मुख्यमन्त्री कणेलले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान तत्कालै हुने प्रकृतिको नभएको उल्लेख गर्दै दीर्घकालीन र व्यावहारिक समाधान खोज्नुपर्ने भनाइ राख्नु भएको छ। उहाँले निर्वाचनपछि बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढ़ाइरहेका बेला मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ।
1: यसैबीच नगरपालिकाको 50 स्थापना दिवसको अवसरमा रेडियो भेरी कर्मी मधुबन विशी सहित 7 पत्रकारहरूलाई सम्मान गरेको छ। नगरपालिकाले पत्रकार र प्रकाश अधिकारी रमा केसी, यज्ञ खत्री, बहादुर शाही, विवश कुमार सेजवाल, रजनी योगीलाई पुरस्कृत गरेको हो। पत्रकारिता माध्यमबाट संचार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ। वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहन माया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले नगद र कदर पत्रले सम्मान गर्नु भएको हो।
0: सल्यानमा ट्राक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। धारमा गाउँपालिका दुई बुहुस खोला स्थित भित्री सड़क खण्डमा ट्राक्टर दुर्घटना भएको जिल्ला प्रहरीकारले सल्यानले जनाएको छ। दिउँसो 1:30 बजे फारूला चौरबाट भूमखोला भूसखोलातर्फ हिँडेको रा एक त 44.95 नम्बरको ट्राक्टर सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा ट्राक्टर चालक धारमा गाउँपालिका दुईका 17 वर्षीय प्रदीप विकपको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते हुनुभएका झिकालाई तत्काल उपचारका लागि भूमिके शल्य स्वास्थ्य चौकीमा लगिए पनि स्वास्थ्य कर्मीले बचाउन सकेनन्। दुर्घटनामा 17 वर्षीय टेकबहादुर विक र 22 वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ। यस्तै टेकबहादुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने उहाँको त्यस्तै विशाललाई थप उपचारका लागि नेपालगंज लगिएको छ। धेरै खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रुखो बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अन्कल सेवाहरू,
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हार्ट जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पाउँछ है। ए ए नानी, छोरी,
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
9: हेलो, हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भन्ने रहेछ, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
10: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
11: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
10: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा हुजुरी वा जानकारी गराउँ।
11: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
12: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
6: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी, साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
13: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
14: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
15: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए, वैकल्पिक व्यवस्था गरेर मात्रै आफूहरूलाई हटाउन माग। वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र सुर्खेतले कर्णालीका विभिन्न स्थानीय तहमा शारीरिक अपाङ्गता परीक्षण घुम्ते शिविर सञ्चालन गरेको छ। शिविरमा अपाङ्गता भएका बालबालिकालाई स्वास्थ्य पुनस्थापन र सहायक सामग्री प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्ने काम गरिरहेको केन्द्रले जनाएको छ। विकलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल बनेपाको सहयोगमा सञ्चालन गरेको शिविर कर्णालीका 5 जिल्लामा सञ्चालन भइरहेको छ। आज दैलेखको डुङ्गेश्वर गाउँपालिकामा शारीरिक अपाङ्गता भएका तथा कान सम्बन्धी समस्या भएकालाई निशुल्क स्वास्थ्य परीक्षण, उपचार, पुनस्थापन तथा सहायक सामग्री वितरण गरेको छ। शिविरमा 176 जनाले सेवा लिएका छन् भने ती मध्ये 6 जनाको अपरेशन गर्नुपर्ने भएको अपाङ्ग पुनस्थापन केन्द्र कर्णालीका प्रमुख हेमराज केसीले बताउनु भएको छ। उहाँले 74 जना बाल बालिकाले शिविरबाट सेवा लिएका छन् भने 27 जनाको कान जाँच गरेको बताउनु भएको छ। यस्तै 33 जनालाई सहायक सामग्री हस्तान्तरण गरेको भन्दै नौमूलीमा भएको शिविरमा 74 जनाले सेवा लिएको बताउनुभयो। यीमध्ये 9 जनाको अपरेशन गर्नुपर्ने भएको छ भने 51 जना बाल बालिकाले सेवा लिएको उहाँको भनाइरहेको छ। परिसरमा जन्मजात खुट्टा विकृति पोलियोमा का कारण हात वा खुट्टा चल्न नसक्ने समस्या जोर्नीमा घुँडामा विकृति हातको छोटाई वा टेढोपन मेरुदण्ड र मांसपेशी असामान्यता हिँड्न समस्या भएका बालबालिकालाई समेटिएको थियो। शिविरमा मनोसामाजिक परामर्श फिजियोथेरापीलाई सल्लाह र आवश्यक परेमा उपचारका लागि रेफर गर्ने पनि व्यवस्था गरिएको छ। कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार योगी, उपाध्यक्ष कलावती नेपाली, प्रमुख प्रशासक अधिकृत शमशेर राणा लगायतले शिविरमा गाउँमा पुगेकाले उपचारले बाहिर जानुपर्ने बिरामीलाई सहज बनाएको बताउनु भएको छ।
1: मुगुमा अनुमति बिना यार्सा गुम्बा संकलनका लागि गएका 25 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मुगुका विभिन्न पाटहरूमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख रविराज थपलियाले बताउनुभयो। मुगुम कारमरुङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढ़ाइएको छ। मुगुका 2 दर्जन भन्दा बढ़ी वन तथा पाटनमा पाइने बहुमूल्य बहुउपयोगी जड़ीबुटी यार्सा गुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, असम सहित देशभरका र भारतबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। यार्सा गुम्बा दुर्गमका जनताको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। स्थानीयले आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गर्दछन्।
0: कर्णाली सहित देशका धेरैजसो ठाउँमा यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु पूर्वानुमानमा 2083 अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको छ। अधिकतम तापक्रम न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने, यसपालि गर्मी बढ़ने बताइएको छ। जेठ 18 असोज 14 गतेसम्मको 4 महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। यस्तै कर्णाली प्रदेशमा उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदरभन्दा वर्षा हुने सम्भावना 35-45% रहेको छ। सुदूरपश्चिममा धेरैजसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विस्तार तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूप र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमका आधारमा तयार पारेको हो।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।
16: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
17: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, बिसारी छटा प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिते धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलेरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर सुनिता कुमारी शाही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
18: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
17: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
18: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
17: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
18: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको। यही 82 साल चैत महिनाको 20 गतेदेखि 30 गतेसम्म भर्ना भएका कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई नयाँ वर्षको 1 गतेदेखि 15 गतेसम्म भर्ना हुने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 9842866857 र 9815945522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
19: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो?
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
19: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
6: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
16: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद

0: Stop.
1: मुक्त कमैय र सुकुम्बासीको जीवनस्तर सुधार्न लक्ष्यसहित बर्दियाको बडैयातालमा सञ्चालन गरिएको फोर बेटर मोडल भिजेल भिलेज कार्यक्रमको नेपालगंजमा शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि उत्पादन र वातावरण संरक्षणलाई एकसाथ जोडेर गाउँको मुहार फेर्दै नमूना गाउँ बनाउने अभियान प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विश्वभर अर्ग्यानिक उत्पादन र उपभोक्ताबारे बहस भइरहेको बेला लुम्बिनी को एउटा गाउँलाई नमूना बनाउने प्रयास अत्यन्त प्रशंसनीय रहेको जनाउँदै यस्ता कार्यक्रम अति नै आवश्यक रहेको कुरामा जोड़ दिनुभएको छ।
0: धेरै खबरमा अब खेल खबर। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल दिल्लीमा बेलुका 7:45 शुरू हुनेछ। प्लेअफको सम्भावना कायम राख्न दुवै टोलीलाई जित अनिवार्य छ। दिल्ली 10 खेलमा 8 अङ्क सहित तालिकाको सातौं स्थानमा छ भने एक खेल कम खेलको कोलकाता 7 अङ्क सहित 8 स्थानमा छ। गइराती भएको खेलमा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारेको फिल्डमा लखनऊलाई लगातारको 6 हारमा ब्रेक लगाउँदा बेंगलुरूको सशस्थमा पुग्ने सम्भावना सकिएको छ।
1: र नेपाल ए एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई 3 विकेटले हराएको छ। श्रृंखलाको दोस्रो खेलमा अमेरिकाले नेपाल ए टोलीलाई माथिल्लो मुलपानी मैदानमा अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 5 बल बाँकी छँदा 7 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका मयन यादवले 72 रनको अर्धशतकीय पारी खेल्नुभयो भने सन्दीप जोराले 36, कुशल मल्लले 33 तथा पवन श्रापले 8 बलमा अभिजित 24 रनको आक्रमक पारी खेल्नुभयो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको छ। आउँदो वैशाख 28 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लीग 2 को प्रतियोगिता हुँदैछ।
0: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुने गरेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: सुर्खेतका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिए। वैकल्पिक व्यवस्था गरेर मात्रै आफूहरूलाई हटाउन माग।
0: वीरेन्द्रनगर नगरपालिकाले विभिन्न कार्यक्रम गरी 50 स्थापना दिवस मनायो। पछिल्लो 4 वर्षमा पूर्वाधार विकास तथा सार्वजनिक सेवा प्रवाहमा उपलब्धि भएको दावी।
1: कर्णाली सहित देशका धेरैजसो ठाउँमा यस वर्षको मनसूनमा सरदर भन्दा कम पानी पर्ने पूर्वानुमान। गर्मी बढ्ने सम्भावना।
0: र नेपाल एले एक दिवसीय अभ्यास खेलमा अमेरिकालाई पनि हरायो। इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली र गुजरात भिड्दै।
1: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
3: Radio Tiger Studio Time.
4: यति बेला साँझको 7 बजेको छ।
5: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
5: अनि टिभीएस कम्पनीको किन नि?
6: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
5: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्नु पो, कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाखा मोटरसाइकल वर्ल्ड कपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
5: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-154-72-681 र 98-164-24-650।
7: के हजुरहरू नयाँ घर बनाउँदै हुनुहुन्छ वा तलाथप गर्दै हुनुहुन्छ, याद राख्नुहोस् वाटर प्रुफिङ सही समयमा नगरेपछि सिपेज ड्याम्पनेस वा क्र्याप देखिन सक्छ, अथवा छतको सरियाहरूमा खिया लागेर बिग्रने वा करेन्ट लाग्ने समस्या बढ्न सक्छ। त्यसैले सही समयमा नै वाटर प्रुफिङ गरेर ढुक्क हुनुहोस्। बर्दियामा नै पहिलो पटक लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ नयाँ बस पार्कले दक्ष प्राविधिकबाट सुपथ मूल्यमा काम गरिरहेको छ। हाम्रो यहाँ पुरानो घर, बाथरूम र साइको र जस्ता पाताबाट पनि पानी चुहिने समस्याको समाधान गरिन्छ। याद राख्नुहोस्, लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्सलाई एकपटक अवश्य सम्झनुहोस्। प्रोपराइटर सोमराज लामा, सम्पर्क मोबाइल नम्बर 98-120-41-116। फेरि सुन्नुहोस् है, 98-120-41-116। लामा वाटर प्रुफिङ सोलुसन एन्ड सप्लायर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ नयाँ बस पार्क, वर्दिया।
8: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
9: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
10: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ, बर्दिया।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बात छैन।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भुरिगाउँ बजार, बर्दिया।
2: तपाईँले मलाई मात्र किन हेर्दैछन् कि आज पार्टीमा
3: हेर्दैनन् त? यति आकर्षक र नयाँ मोडेलका गहना लगाएर आएपछि बरु भन न, म पनि बनाउँछु गएर।
2: उही सबैको रोजाइमा पर्न सफल विजय ज्वेलर्समा त हो नि कान्छी।
4: हजुर, हामी कहाँ बिना रसायनको नम्बर 1 सुनबाट आधुनिक किसिमका गरगहना, रानीहार, छटके तिलहरी, चुडा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
3: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका 1, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98195480 01 र 98686 49140।
5: बर्दिया राष्ट्रिय निकुञ्जको अत्यन्त जरुरी सूचना। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा विगत केही दिनदेखि चितुवा लगायतका वन्य जन्तुले गाउँघरमा प्रवेश गरी घर पालुवा पशु चौपायलाई क्षति गरिए। मानव वन्य जन्तु द्रोहका घटनाहरू दिन प्रतिदिन बढ़िरहेकाले सावधानी अपनाई सुरक्षित रहन हुन हार्दिक अनुरोध गर्दछौ। बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारा, बर्दिया।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अङ्कल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
9: यही वैशाख 26 गते शनिबारको दिन
8: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। दिइने सेवाहरू गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरिगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: एनबीसी नेपाली सेवाको साँझ पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिम आदेश जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचन भन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोत बारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी उक्त आदेशका थप विवरण बारे सोधेका छौ।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घटहराहरू भत्काउने सुकुमारसिंह जुन किसिमको अव्यवस्थित बसोबासको घटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानवाधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुमवासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु कार्य त्यो प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिमहरू जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
1: यसमा के बुझेको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुमवासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेसिराखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुमवासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुमवासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाती स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरू मध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ।
2: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राजा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
0: समीक्षा तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरू काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
2: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था, किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ, तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
4: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झ्यौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा बस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
4: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा चाहिँ यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बासको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौँ र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सल्युसन दिने।
4: यहाँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुङ्गाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौँ। तर समितिमै एजेन्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौ।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बास्कोटा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
3: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना ढुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्ताव बारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू